0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 23 गते शनिबार, जुन 6 तारिक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजदूत बन्न 3000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
1: पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने। स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा।
0: धुलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
1: युक्रेनी राष्ट्रपति र रुसी राष्ट्रपति बीच प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह। द्वन्द्वले ध्वस्त भएको हाइटीमा 1,470,000 मानिस विस्थापित भएको आइओएमको भनाइ।
0: र एसियन गेम्स पुरुष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन, टी20 महिला क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकीको विजयी शुरूआत।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा आयुक्तहरूको संख्या घटाउनको लागि निर्वाचन आयोगले नै प्रस्ताव गरेको प्रसंग।
2: निर्वाचन आयोगले प्रमुख आयुक्तसहित 5 सदस्यीय आयोगको संख्यालाई 3 घटाउने प्रस्ताव गरेको छ। सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो। संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र चारजना आयुक्त रहने प्रावधान रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ। प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो। आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ। विगत 1 वर्षभन्दा बढी समयदेखि आयोगमा 1 कार्यवाहक प्रमुख र 2 आयुक्त रहेका छन्। प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ। त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ। काम कर्तव्य अधिकारमा निर्वाचन सञ्चालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो। यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ। अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ। त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ। प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट 1-1 प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्यीय मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिस गरेको छ। निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैरदलीय गर्न पनि सुझाव दिएको छ। यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गराउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव सङ्कलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वरीस्थित निवास पुग्नु भएको थियो। रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ।
1: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरुङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैङ्किङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टिका टिप्पणी बढेपछि गुरुङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका 1 अर्का सदस्यका अनुसार गुरुङको नाममा धनकुटाको कार्की छाप हेडिटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरुङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटेल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा सेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरुङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरुङले शेयर बजारमा गरेको लगानीबारे पनि विश्लेषण गरिएको छ।
2: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका रासोपाका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमाझ भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाडौँ फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरु कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोऱ्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सडक सदन र मिडियाको चासोभन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौँ, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ, उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भुटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
1: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले बेनी जोमसुम सडक मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान सुरु गरेको हो। टोलीले पोखराको हेम्जामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थल अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि सञ्चालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै सेरो फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका,
3: के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ चलाउँछौँ। हामीले चाहिँ केसी तालले मैले ताउति लिँदा लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
1: मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3,000 आवेदन, धुलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी काम।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्यान्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य सुरु गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनु पर्नेछ। काङ्ग्रेस महामन्त्री गुरुराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौँ। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरु बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा काङ्ग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि 2 साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढाएको एमाले 753 पालिकामा केन्द्रीय सदस्यलाई मिसन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एसिया द्वन्द्वको असर, बिटुमिन अभावले सडक आयोजनाको काम ठप्प, शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एसिया द्वन्द्वका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सडक आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल र धुलीखेल सडक विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सडक खण्डमा चालु आर्थिक वर्षको पहिलो तहमै कालोपत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्यविनायक साँगा र साँगा धुलीखेल 7.5 किलोमिटर, सूर्यविनायक साँगा खण्डको ठेक्का आशिष कुमार श्रेष्ठ बन्धन भगवती जेबीले लिएको थियो, तर काम पुरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यस्तै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा सुरु गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
3: नागरिक दैनिकमा भयावह बन्दै सडक दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नुभएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ। राज्य उदासीन भएको र सडक सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नुभएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षक गोल्डेन बुढाले जुम्लाबाट लेख्नुभएको खबर छ। जति राजनीतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला इपिजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नुभएको छ। इपिजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य कूटनीतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरुद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्र्याक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नुभएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्र्याक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्र्याक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौँ, बजेट वक्तव्यको बुँदा नम्बर 56 ङमा भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर, धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्ट राज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुङ्गिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैङ्क जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरोकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3,000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3,000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि को सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ्नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको आप्रवासी मामिला हेर्ने निकाय आइओएमले विभिन्न ठूला तथा साना द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरिब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकडिएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लडाईँका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढिरहेका छन्। आइओएमले यसको अध्यावधिक गणनाले क्यारेबियन देशमा बढ्दो मानवीय संकटलाई प्रतिबिम्बित गरेको बताएको छ।
3: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरुष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिङ्गापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण, 21 रजत र 13 कास्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण, 9 रजत र 14 कास्य जित्दै दोस्रो तथा 12 स्वर्ण, 15 रजत र 18 कास्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण, 2 रजत र 18 कास्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण, 7 रजत र 17 कास्य सहित कोशी प्रदेश 5 भएको छ। र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद सुरुवात गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जितसहित प्रतियोगिताको सुरुवात गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
0: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरुषमा निर्भरता। रिपोर्ट, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि
0: सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश महिला अझै आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्।
7: पाल्पाको तनसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
8: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
7: तिनाउ गाउँपालिका छकी सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरुष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरुषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
9: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नु पर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
7: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दुध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
8: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौँ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौँ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौँ।
7: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
8: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ केसी तालले मैले यताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
7: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: राजदूत बन्न 3000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
0: पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
10: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
0: युक्रेनी राष्ट्रपति र रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह, द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आइओएमको भनाई।
10: र एसियन गेम्स पुरुष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ। वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नु हुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्। एकजना व्यक्ति फोहोर डढाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकडी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औँलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
0: हवस् त प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
13: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्ण सारे फिल्म सम्रा 90 मेगाहर्ज को उत्पादन पश्चिम डायरी में सावित्री गिरी को हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्ज में पनि प्रसारण भइरहेको छ। सुरु गरौं पश्चिम डायरी का मुख्य मुख्य खबर का शीर्षकहरू। नेपालगञ्जका चोकमा रहेका ढलाइएका शालिग ठड्याइँदै केयर सिटी अस्पताल नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखको अनुगमन। कर्णालीमा एचआइभी संक्रमण दरमा कमी। सुदूरपश्चिमका सरकारी अस्पतालमा रेबिज खोपको संकट। बिरामी निजी क्षेत्रमा जान बाध्य। नेपालगञ्जमा रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो। र जिल्ला प्रशासन कार्यालय बाँके स्थित आप्रवासी सेवा केन्द्रको अनुगमन। बाँके जिल्ला अदालतले भिडभाड नियन्त्रण गर्न र सुरक्षित बनाउन नयाँ नियम लागू।
1: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घंटा संपर्क कर सकिने मोबाइल नंबर 9580553488, साथ ही पैसा नलाग्ने टेलीफोन नंबर 107 में समेत संपर्क कर कार्यालय को ईमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसंधान आयोग को कार्यालय बुटोल, संपर्क कार्यालय नेपालगंज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 जेठ 23 गते शनिबार अहिले नेपालगञ्जको मौसम सफा देखिएको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 37 डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा केही बादल लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा केही बादल लाग्नेछ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको केही प्रभाव रहेको छ। गएको भदौ 24 गते भएको जेन्जी आन्दोलनका क्रममा नेपालगञ्जका तीनवटा शालिगहरू ढालिए भने एउटा शालिग तोडफोड गरियो। तोडफोडपछि कुरूप बनेको नेपालगञ्जका चोकहरूमा पुनः शालिग ठडिने भएका छन् भने चोकहरूको सौन्दर्यीकरण पनि गरिने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले जेन्जी आन्दोलनका क्रममा ढालिएका दुई राजनैतिक व्यक्तित्वहरू र एक सहितको शालिग पुनर्स्थापना गर्न लागेको हो। साथै सोही आन्दोलनमा तोडफोड गरिएको नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको शालिग पुनर्निर्माण गर्ने र राजा वीरेन्द्रको शालिग पनि पुनर्स्थापना गर्ने गरी अहिले चोकको पुनर्निर्माणको काम चलिरहेको छ। जेन्जी आन्दोलनका क्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेपाली कम्युनिस्ट आन्दोलनका सर्वमान्य नेता पुष्पलाल र जनआन्दोलन 2062/63 किसे सहित सेतु विकको शालिग ढालिएको थियो। यी सबै व्यक्तित्वका शालिगहरू एकैपटक पुनर्स्थापना गर्ने गरी उपमहानगरपालिकाले चोकको पुनर्निर्माण गरिरहेको छ। उपमहानगरपालिकाका इन्जिनियर चन्दन राज दासले 9,50,000 रुपियाँमा ती शालिगहरू पुनर्स्थापना र चोक पुनर्निर्माणको काम गर्न लागेको जानकारी दिनुभएको छ। ठडाइँदै ढालिएका शालिग सिँगारिँदै नेपालगञ्जका चोक, मिसन टुडेले खबर लेखेको छ। बाँकेको नेपालगञ्ज स्थित भुजै गाउँमा रहेको केयर सिटी हस्पिटलमा बाँकेका प्रमुख जिल्ला अधिकारी र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख सहितको टोलीले अनुगमन गरेको छ। अस्पतालमा उपचारको लागि आफैले स्कुटर चलाएर पुगेकी एक महिलाको अपरेसन मार्फत गरिने परीक्षणका क्रममा ज्यान गएपछि उत्पन्न विवादका सम्बन्धमा बुझ्न प्रमुख जिल्ला अधिकारी देलकुमार तामाङ र नगर प्रमुख प्रशान्त विष्ट सहितको टोली अस्पताल पुगेको थियो। अनुगमनका क्रममा टोलीले अपरेसन थिएटरका साथै अस्पतालको अन्य व्यवस्थापनका विषयमा अनुगमन गरेको थियो। त्यसक्रममा अस्पतालका प्रशासकीय कर्मचारी साथीहरूले घटनाका विषयमा जानकारी गराउनुको साथै निष्पक्ष छानबिनका लागि सघाउन तयार रहेको बताएका थिए। उक्त अनुगमनमा बाँकेका प्रहरी प्रमुख उपरीक्षक एसपी अङ्गुर जीसी पनि सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी तामाङले घटनाबारे विज्ञसहितको टोलीबाट छानबिन गराउनका लागि नेपाल मेडिकल काउन्सिल लगायतका निकायमा पत्रचार गरिसकेको र यथाशीघ्र टोली बनाइने जानकारी दिनुभएको छ। साथै उहाँले मृतकको उपचारमा संलग्न चिकित्सकलाई हालका लागि काममा नखटाउन र अस्पतालको सेवा दिन पनि स्थगन गर्ने नगर्ने सम्बन्धमा पनि अस्पताल प्रशासनलाई नै निर्णय गर्न सुझाव दिनुभयो। अस्पतालका कर्मचारीहरूले हाललाई उपचारमा संलग्न चिकित्सकलाई काममा नखटाइएको जानकारी गराएका थिए। उनीहरूले पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण यकिन हुने र विज्ञसहितको छानबिन समितिको निर्णय स्वीकार गर्ने पनि बताएका थिए। अस्पतालमा बिहिबार उपचारको लागि आफैले स्कुटर चलाएर पुगेकी नेपालगञ्ज चारकी 35 वर्षीय शिला श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो। शिलाका परिवारले उनको पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकोमा चेक जाँच गर्ने क्रममा चिकित्सकले लापरवाही गर्दा उहाँको मृत्यु भएको आरोप लगाएका छन्। अस्पतालले भने शिलालाई नसाबाट औषधि दिएर हल्का बेहोस बनाई गरिने हिस्टेरोस्कोपीबाट सास नली सर्किएको, मुटुको चाल रक्तचाप 81 कम हुँदै गएको र बचाउने हरसम्म प्रयास गर्दा पनि बचाउन नसकेको दावी गरेको छ भने आफन्तजनहरूले अस्पतालको दावी गलत भएको र केही न केही लापरवाहीबाटै शिलाको ज्यान गएकोले निष्पक्ष छानबिनको लागि माग गरेका थिए। मिसन टुडेमा खबर छ। कर्णाली प्रदेशमा एचआइभी परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमणबाट भने क्रमशः घट्दै गएको छ। पछिल्ला 5 आर्थिक वर्षमा एचआइभी परीक्षण तथा सङ्क्रमण सम्बन्धी तथ्याङ्कले परीक्षणको दायरा विस्तार भएपछि सङ्क्रमण दर घटेको देखिएको हो। आर्थिक वर्ष 2078-79 2082-83 पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार परीक्षण गराउने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ। तर एचआइभी सङ्क्रमण पुष्टि हुने दर पनि निरन्तर घट्दो अवस्थामा रहेको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा सम्पन्न सञ्चारकर्मीहरूसँग क्वान्तर क्रिया कार्यक्रमका अवसरमा कर्णालीमा एचआइभीको अवस्थाबारे जानकारी गराइएको हो। उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 12,090 एचआइभी परीक्षण गरिएकोमा 70 जनामा सङ्क्रमण पुष्टि भएको थियो। सो सङ्क्रमणबाट 0.58% रहेको थियो। कर्णालीमा एचआइभी सङ्क्रमण दरमा कमी शीर्षकमा विभिन्न पत्र पत्रिकामा खबर प्रकाशित छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएपछि उपचारका लागि पुगेका सेवाग्राहीहरू समस्यामा परेका छन्। प्रदेश आपूर्ति केन्द्रबाट आवश्यक परिणाममा रेबिज खोप नपाएपछि अस्पतालमा खोप लगाउन पुगेका बिरामीहरू निराश भएर फर्किनु परेको महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर अर्जुन भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा विगत 2 दिनदेखि 3 सता यता रेबिज खोपको मौजात सकिएको अवस्था छ। पश्चिम डायरीमा विद्यालयमा विद्यार्थी टिकाउन शिक्षासँगै रोजगारी दिन माग।
4: 6 कक्षादेखि 10 कक्षासम्म नि कुनै न कुनै सिपमूलक शिक्षा बच्चाले जानेकै हुनुपर्छ र 10 कक्षा पास गर्ने बित्तिकै उसले कुनै न कुनै रोजगारीमा उसले जीवनयापन गर्न पाउनुपर्छ, सक्नुपर्छ। त्यस्तो किसिमको यदि शिक्षाको व्यवस्था हामीहरूले गर्दैनौँ भनेदेखि विद्यालयमा विद्यार्थी बस्दैन।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू।
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्षवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। बाँकेका सरकारवालाहरूले विद्यार्थीलाई विद्यालयमै टिकाइराख्न शिक्षा प्रणालीलाई सिप तथा रोजगारीसँग जोड्नुपर्ने बताएका छन्। उनीहरूले विद्यालयमा आधारभूत तहदेखि नै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता औल्याएका छन्। निशु जोशीको रिपोर्ट।
2: नेपालगञ्जमा आयोजित एक कार्यक्रममा विद्यार्थीको भर्ना दर बढाउने मात्र नभई उनीहरूलाई विद्यालयमै निरन्तर अध्ययनमा संलग्न राख्ने उपायबारे व्यापक छलफल गरिएको थियो। आधारभूत तहसम्मको शिक्षालाई थप प्रभावकारी बनाउनु पर्ने र माध्यमिक तहका विद्यार्थीलाई सिप तथा रोजगारीसँग जोड्न आवश्यक रहेको प्याप्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताउनु भएको छ।
3: यदि हामीले रोजगारसँग जोड्न सक्यौँ भनिसकेपछि उहाँहरूको पक्कै पनि आम्दानीको स्तर बढ्थ्यो होला र उहाँले चाहिएका कुराहरू पक्कै पनि फुलफिल गर्न सक्नुहुन्थ्यो भन्ने मलाई लागिरहेको छ।
2: आदर्श माध्यमिक विद्यालय राजाका प्रधानाध्यापक प्रकाश आचार्यले पनि विद्यार्थीलाई जीवनोपयोगी सिपसँग जोडेर शिक्षालाई व्यवहारिक बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विद्यालय शिक्षालाई व्यवहारिक, सिपमूलक र रोजगारमुखी बनाउन सके विद्यार्थीमा पढाइप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो।
4: सिप सिक्न चाहिँ ग्यारेजहरूमा गएको छ, यसले गर्दाखेरि ड्रप आउट भएको छ, विद्यालय बाहिर छ, यी समस्याहरू छन्। त्यसले गर्दाखेरि आर्थिक उपार्जनको उपायहरू पनि चाहिँ दिएर हामीले विद्यालय भित्राउने उपाय गर्नुपर्छ।
2: नेपालगञ्जकी शिक्षा सेवी किरण आचार्यले पनि वर्तमान शिक्षालाई श्रम, सिप र रोजगारीसँग जोड्न सके विद्यालय छोड्ने दर घटाउन मद्दत पुग्ने बताउनु भएको छ। त्यसका लागि पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी माध्यम हुन सक्ने उहाँको भनाइ छ।
5: जिन्दगीको स्तर उकास्ने, व्यक्तित्वको पहिचान गराउने काम नै काम हो। त्यसले गर्दाखेरि विद्यालयमा 6 कक्षादेखि 10 कक्षासम्म नि कुनै न कुनै सिपमूलक शिक्षा बच्चाले जानेकै हुनुपर्छ र 10 कक्षा पास गर्ने बित्तिकै उसले कुनै न कुनै रोजगारीमा उसले आफै चाहिँ स्वरोजगार चाहिँ निर्माण गरेर जीवनयापन गर्न पाउनुपर्छ, सक्नुपर्छ। त्यस्तो किसिमको यदि शिक्षाको व्यवस्था हामीहरूले गर्दैनौँ भनेदेखि शिक्षा सम्भव छैन। विद्यालयमा विद्यार्थी बस्दैन र विद्यालयमा विद्यार्थी आइरहला भन्न पनि सकिँदैन।
2: नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी महिला विकास अधिकृत आशा साहीले पनि विद्यार्थीको भविष्य सुनिश्चित गर्न शिक्षामा व्यवहारिकता र रोजगारमुखी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।
6: तिमीले यो रोजगार गर्दाखेरि यति चाहिँ चाहिन्छ है, कम्तीमा व्यवसाय गर्दाखेरि पनि यति शिक्षा चाहिन्छ है भन्ने खालको एउटा बेसिक कुरा बस्यो भने चाहिँ मान्छेलाई चाहिँ शिक्षा चाहिँ अनिवार्य लाग्दछ। मैले कमसेकम मजदुर हुनलाई पनि मैले यति शिक्षा चाहिँ अनिवार्य छ है भन्ने खालले चाहिँ बेसिक शिक्षा चाहिँ हुनैपर्छ भन्ने खालको एउटा

0: शिक्षा समितिमा र कार्यपालिकाको बोर्ड मिटिङमा जुन त्यहाँ मन्त्री परिषदको रूपमा रहन्छ उहाँहरूलाई हामी राख्नेछौँ र उठेका सम्बोधन हुनेछन् भन्ने म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: सरकारवालाहरूले दिएको सुझाव कार्यान्वयन भए माध्यमिक तहमा विद्यालय छोड्ने दर घट्नुका साथै विद्यार्थीको सिकाइ उपलब्धि र रोजगारीको अवसर समेत बढ्ने अपेक्षा गरिएको छ।
2: रिपोर्टपछि अब बाँकी खबर। नेपालगञ्जमा रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुने भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास एआईको आयोजनामा आज र भोलि दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको हो। नेपालगञ्जमा हिजो पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो। नेपालगञ्ज चौध महेन्द्रनगर स्थित प्रदेश सुशासन केन्द्रमा रूपान्तरणका लागि प्रविधि, लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि, आइटी समाधान 2026 नारासहित सम्मेलन आयोजना गर्न लागेको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डाक्टर नीरज केसीले जानकारी दिनुभयो। डाक्टर केसीले प्राविधिक ज्ञानको प्रभावले प्रभावकारी कार्यान्वयन मार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने बताउनुभयो। विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो। उहाँले नेपालगञ्जलाई प्रविधिको केन्द्र टेक्नोलोजी हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो। विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालय बीचको सम्बन्ध सुदृढ बनाउन सहयोगी हुने बताउनुभयो। सम्मेलनमा संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता विषय विज्ञ अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब 250 सहभागिता रहनेछ। नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै प्रविधि क्षेत्रको विकास र नीतिगत कार्यदिशा निर्माणमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनको सहजीकरण विश्वविद्यालयकी अधिकृत तेज कुमारी विष्टले गर्नुभएको थियो। बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थापनलाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ। अस्पताल अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ 25 अदालत प्रवेश गर्ने सबै सरकारवाला निकायका लागि विभिन्न 9 निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। अदालत परिसरमा हुनसक्ने सम्भावित सुरक्षा र अवस्थालाई ध्यानमा राखेर बाँके जिल्ला अदालतले प्रशासन शाखाद्वारा प्रेस विज्ञप्तिमा उक्त कुरा जनाएको हो। गोर्खापत्र अनलाइनमा खबर छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
6: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580 30479 र 98480 21380।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज।

0: कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय बाँकी स्थित आप्रवासी सेवा केन्द्रको अनुगमन गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खा बहादुर थापा, कार्यालयका सदस्यद्वय बसन्त कनौजिया र मोहम्मद मुजमिल हुसेन हलवाई, प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, कानुन शाखा प्रमुख माया शर्मा, रोजगार संयोजक मन्जु गेवाली, अधिकृत शान्ति केसी, सुरक्षित आप्रवासन सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपाली सहितको टोलीले आप्रवासन केन्द्रको अवलोकन गरेको हो। अत्याधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ। तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्याला मजदुरी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन्। बैजनाथ गाउँपालिका 5 निवासी 47 वर्षीय कमला नेपालले भन्नुभयो, दैनिक 1000 देखि 1200 रुपियाँसम्म कमाउँथे तर अहिले 500 कमाउन पनि गाह्रो रहेको छ। गोर्खापत्र अनलाइनमा खबर छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभएको छ। महाकाली राजमार्ग अन्तर्गत कैलालीको अत्रियादेखि सहजपुरसम्मको 42 किलोमिटर सडक मर्मतको ठेक्का रद्द गरिएको छ। 2078 वैशाख 22 गते ठेक्का सम्झौता भएर सोही वर्ष निर्माण सक्नुपर्ने सडकको काम 5 वर्षमा पनि नसकिएपछि ठेक्का रद्द गरिएको हो। सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन महेन्द्रनगर कञ्चनपुरले महाकाली राजमार्गको ईश्वरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्णय व्यवसायसँगको ठेक्का सम्झौता रद्द गरेको जनाएको छ। रुकुम पश्चिममा जुवा खालबाट वडाध्यक्षसहित 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जिल्लाको त्रिवेणी गाउँपालिका 4 वडाध्यक्ष समेत रहनुभएका सोही वडाका तामा खेत निवासी 47 वर्षीय नन्दराम बाठा रहनुभएको छ। प्रहरी परीक्षक वेद बहादुर पौडेलका अनुसार त्रिवेणी गाउँपालिका 4 लामा खेत स्थित विमल बहादुर खड्काको घरमा जुवा तास खेलिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। यही खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। नेपालगञ्जका चोकमा रहेका ढलाएका शालिग ठडाइँदै केयरसिटी अस्पताल नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखको अनुगमन। कर्णालीमा एचआइभी सङ्क्रमण दरमा कमी, सुदूरपश्चिमका सरकारी अस्पतालमा रेबिज रोगको खोपको सङ्कट, बिरामी निजी क्षेत्रमा भर पर्न बाध्य। नेपालगञ्जमा रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो। र जिल्ला प्रशासन कार्यालय बाँके स्थित आप्रवासी सेवा केन्द्रको अनुगमन। बाँके जिल्ला अदालतद्वारा भिडभाड नियन्त्रण गर्न सुरक्षित बनाउन नयाँ नियम लागू। पश्चिम डायरीका प्राविधिक साथी नरेन्द्रसँगै सावित्री पनि बिदा हुन्छौँ। आज जेठ 23 गते शनिबार 6 जुनको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: May I come in, sir?
2: आओ आओ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
1: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आएकी।
2: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
1: चलाइन सर।
2: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
2: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
10: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
9: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
10: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
9: कस्तो खबर?
10: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
9: ए, साँच्चै?
10: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: ए, त्यो त झन् राम्रो
10: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
9: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
10: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
9: यो त पुरा प्याकेज जस्तै भयो नि।
10: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
9: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
10: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
11: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। आजको यस कार्यक्रममा हामी वातावरणमा सर्पको महत्व, बदलिँदै गरेको पर्यावरणले सर्प जातिमा परेको असर, नेपाल सरकार वन मन्त्रालयले सर्प सम्बन्धी गरेका कामका विवरणका साथै स्थानीय सरकारले सर्पदंशका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि चर्चा गर्नेछौँ। मानव र सर्पबीच द्वन्द्व किन हुन्छ, त्यसको न्यूनीकरण कसरी गर्ने र यी दुईबीच सह अस्तित्व कसरी कायम गर्ने भन्ने बारेमा पनि कुराकानी गर्नेछौँ। र यसका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित अन्य कुराकानीहरू पनि गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
2: मेरो नाम चाहिँ सबनम पाठक हो। म वन तथा भूसंरक्षण विभागमा चाहिँ वन अधिकृतको रूपमा काम गर्छु। मैले काम गरेको चाहिँ 30 वर्षभन्दा नि माथि भइसक्यो।
3: मेरो नाम शशाङ्क पौडेल हो। म डब्लुएलएफ नेपालमा काम गर्छु। खास गरी मैले काम गर्ने भनेको चाहिँ वन्यजन्तु सम्बन्धी अध्ययन अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्वको विषयहरूमा खास गरी काम गर्छु।
4: हजुर नमस्कार, मेरो नाम निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष। अहिले म युनिभर्सिटीमा पढाउनुका साथसाथै म सोसल एक्टिभिटिजहरूमा पनि धेरै रहन्छु।
1: तपाईँहरूलाई स्वागत छ यस रेडियो कार्यक्रममा। कार्यक्रमको सुरुवात चाहिँ म शशाङ्कजीलाई सोध्न चाहन्छु। WWF नेपालले सर्पको संरक्षणमा कस्तो भूमिका निर्वाह गर्न सक्छ, स्पेसियली रोटरीसँग कोलाबोरेसन कसरी गर्न सकिन्छ? तपाईँले यो नेपालको स्नेक बाइट प्रिभेन्सन थाहा नै छ, त्यसको बारेमा अलिकति त्यसलाई जोडेर भनिदिनुहोस् न।
3: WWF नेपालले चाहिँ लामो समयदेखि तराई भूकरदी कार्यक्रम अन्तर्गत चाहिँ यो बागमती नदीदेखि पश्चिमदेखि कञ्चनपुरसम्म चाहिँ हामी संरक्षित क्षेत्रहरू तथा संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तुको संरक्षण अध्ययन अनुसन्धान लगायत समुदायसँग मिलेर चाहिँ धेरै खालको कामहरू गरिरहेका छौँ होइन। यसमा चाहिँ हाम्रो खास गरी ठुला प्रजातिहरूलाई संरक्षण गर्ने खालको कार्यक्रम भए पनि अरू धेरै कार्यक्रमहरूले गर्दाखेरि चाहिँ साना प्रजाति अथवा अरू सरीसृपहरू जस्तो सर्पहरूको कुराहरू हामी आज गर्दैछौँ होइन, त्यसमा पनि पुगेको छ। वन्यजन्तुको वासस्थान व्यवस्थापनको कुराहरू भए र वन्यजन्तुलाई चाहिँ मान्छेले चाहिँ उत्साहमा अथवा द्वन्द्वको कारणले गर्दाखेरि मारिदिने हुन्छ नि, एउटा त्यो खालको काम कम गर्नलाई र त्यो सँगसँगै खोला नाला नदी र सिमसारका क्षेत्रहरू चाहिँ सरसफाइ गर्ने, त्यसले चाहिँ आफ्नो स्वस्थ रूपमा आफ्नो काम गरोस् भन्ने हिसाबमा चाहिँ हामी धेरै काम गरिरहेका छौँ। त्यसमै अरू ठुला प्रजातिहरूलाई काम भए तापनि त्यसले सानो प्रजातिहरू र अरू सरीसृपहरूलाई पनि धेरै नै सहयोग पुग्छ त्यो वातावरण राम्रो हुँदा। रोटरीबाट भइरहेको कार्यक्रम र हाम्रो कार्यक्रमलाई मिल्ने ठाउँसम्म चाहिँ जोडेर सँगै लिएर गयो भने, जस्तो जुन सर्पदंश कम गर्नको लागि अथवा सर्पबाट बच्नको लागि दिनुपर्ने जति पनि मेसेजका कुराहरू छन्, त्यो चिज चाहिँ हामीले रेगुलरली अरूको लागि गरिरहेकोमा त्यसलाई पनि एउटा पार्टको रूपमा लिएर गयो भने चाहिँ त्यो त्यसमै इन्टिग्रेट हुन्छ। त्यहाँ चाहिँ सँगै मिलेर काम गर्न सकिने अवसरहरू चाहिँ प्रशस्त मात्रामा छन्।
4: सबनम म्याडमलाई मेरो प्रश्न, हाम्रो धार्मिक आस्था अनुसार पनि सर्पको चाहिँ महत्त्व छ भन्ने कुराहरू पनि पुराना कार्यक्रमहरूमा कुरा गऱ्यौँ, तर प्राकृतिक रूपमा अथवा यो जुन इकोसिस्टम भन्छौँ हामी, त्यसमा सर्पको स्थान कहाँ छ, किन यो महत्त्वपूर्ण छ, एउटा। दोस्रो, अनि यहाँको मन्त्रालयले त्यस सम्बन्धी के कस्ता कामहरू गरेका छ, तपाईँको अलिकति एक्सपिरियन्स सुनाइदिनुहुन्छ कि?
2: खास गरेर यो सर्पको लागि इकोसिस्टममा चाहिँ असाध्यै धेरै महत्त्व रहेको छ, किनभने यसले चाहिँ मुसा जस्तो प्रजातिलाई उसको आहारा हो, उसले खान्छ र आफू पनि अरूको आहारा बन्छ यो, होइन? त्यस कारणले यसले दोहोरो भूमिका खेलिरहेको छ, जसले गर्दाखेरि इकोसिस्टममा चाहिँ सर्प मासियो भने मानव जीवनै मासिन्छ भन्ने कुरा पनि यथार्थ हो। यसमा इकोसिस्टमका कुराहरू धेरै छन्, यहाँ गरिरहनु भन्दा पनि इकोसिस्टममा यसले एकदमै ठुलो महत्त्व राख्दछ, जसले गर्दाखेरि मानव अस्तित्व नै यसमै अडिएको छ जस्तो हो, किनभने सर्प मासिने बित्तिकै मानव अस्तित्व मासिन्छ, त्यसैले यसको चाहिँ एकदमै धेरै महत्त्व छ। अब यति महत्त्व भएको सर्पलाई वन मन्त्रालयले चाहिँ कसरी यसलाई हेरेको छ भन्ने कुरा तपाईँको प्रश्नमा चाहिँ, अब अहिलेसम्म चाहिँ वन मन्त्रालयले यो सर्पको मात्रै छुट्टै कार्यक्रम भनेर राखेको छैन। जस्तो वन्यजन्तु सम्बन्धी तालिमहरू हुन्छ, त्यति बेला चाहिँ हामीले तालिममा चाहिँ यो सर्पको 5-6 जति कक्षा हामीले राख्छौँ। हामीले चाहिँ यो ग्रामीण समाजमा गएर चाहिँ गरेका छैनौँ, अहिले कर्मचारीलाई नै गर्दैछौँ फर्स्टमा। किनभने कर्मचारीले थाहा पाएपछि बल्ल त्यसको चाहिँ ग्रामीण भेगमा त्यसको कुराहरू चाहिँ जान्छ भन्ने उद्देश्यले नै हामीले पहिला कर्मचारीलाई यसको तालिम दिनुपर्छ भनेर हामीले त्यसमा लागेका हौँ। तर हामीसँग सर्पको विशेषज्ञ चाहिँ छैन वन मन्त्रालयसँग, होइन, हामीले चाहिँ सर्पको विशेषज्ञ जसले पिएचडी गरिरहनु भएको छ सर्पमा, अथवा सर्पको कतिपय ग्रामीण भेगमा पनि उहाँहरूले यो सर्प विषालु, यो सर्प चाहिँ विषालु होइन भनेर उहाँले चिन्नुहुन्छ, उहाँहरूलाई पनि हामीले प्रयोग गरेका छौँ। जुन कक्षाको लागि चाहिँ हामीले प्रयोग गरेका छौँ, जुन चाहिँ अब फिल्डमा लगेर देखाउनु परेको अवस्थामा यो सर्प कस्तो हो, यो कसरी चाहिँ यो एरियामा यस्तो यस्तो सर्प बढी देखिन्छ, यसलाई चाहिँ कसरी हामी त्यो सर्पबाट बच्ने, अथवा उसलाई चाहिँ थ्रेट फिल चाहिँ कसरी नहोस्, अथवा हामीले त्यसलाई कसरी बचाउनुपर्छ र हामी साथसाथै ऊबाट हामी कसरी बस्नुपर्छ भन्ने कक्षाहरू चाहिँ हामीले यो ट्रेनिङमा राख्छौँ। र अहिलेको परिप्रेक्ष्यमा चाहिँ हामीले महसुस के गरिरहेका छौँ भने सर्पलाई बचाउनुपर्छ, त्यसको लागि चाहिँ हामीले सबै प्रदेशहरूमा चाहिँ यसको कार्यक्रम राखेर तालिमहरू दिनु जरुरी छ भन्ने कुरा चाहिँ हाम्रो मानसपटलमा यतिखेर पसेको छ। तर कुरा के भन्दाखेरि हामीले अहिलेसम्म राखेका रेडबुकका कार्यक्रमहरूमा चाहिँ हामीले राख्न सकेका छैनौँ, यो कुरा चाहिँ दुर्वसत्य हो।
4: त्यो भनेको केन्द्रीय अथवा इभन प्रोभिन्सको हाम्रो लेभलमा पनि कुनै पनि रेडबुकमा परेको छ,
2: अहिलेसम्म चाहिँ सर्पको कार्यक्रम परेको छैन। जस्तो अब डिजास्टर आउने ठुल्ठुला कुराहरू चाहिँ पर्छ भने, किनभने एक त बजेट पनि दिन प्रतिदिन कम हुँदै गएको छ नेपाल सरकारको, अर्को कुरा हामीले चाहिँ ठुला जनावरलाई बचाउनको लागि अब बाघ हात्ती गैँडाबाट मान्छे कसरी बस्ने र उनीहरूलाई कसरी बचाउने भन्नेमा पनि हामीले पैसा खर्च गर्न सकेका छैनौँ भने सर्प चाहिँ हाम्रो छायामा परेकै छ भन्नुपर्छ।
5: यहाँहरू दुवैजनालाई अर्को प्रश्न, जस्तो तपाईँहरू अब अनि कामको सिलसिलामा फिल्ड जानुहुन्छ, भ्रमणमा जानुहुन्छ, त्यहाँ तपाईँहरूले के देख्नुभयो इन्ट्रेस्टिङ कुरा, त्यस्तो केही रोचक छ भने एउटा सुनाइदिनु। अनि स्पेसली ससाङ्चीलाई चाहिँ यो चेन्जिङ इन्भाइरोमेन्टले सर्पको इकोसिस्टमलाई के असर गराएको छ त्यसलाई अलिकति हाइलाइट गरिदिनु।
3: म चाहिँ केही समय अगाडि चाहिँ नवलपरासी नवलपुर भनौँ न अहिले होइन पूर्वी त्यो साइडमा जाँदाखेरि चाहिँ म हिँडिरहेको थिएँ, अनि त्यसपछि त्यहाँ जग्गाको कारोबार गर्ने, खरिद पनि गर्ने, बिक्री पनि गर्ने मान्छेहरू त्यहाँ हुनुहुन्थ्यो क्या, चोक पसलमा चिया खाने बस्ने कुरा गर्दाखेरि चाहिँ, अनि त्यहाँ जग्गा किन्न खोज्नु भएको रहेछ, उहाँसँग आएको मान्छेले चाहिँ नकिन्नुहोस् भनिरहेको रहेछ होइन, अनि सबै कुरा ठिक थियो। अनि मैले उहाँहरूसँग कुरा गर्दै जाँदा चाहिँ उहाँहरूको सबभन्दा ठुलो कन्सर्न के थियो भने यहाँ एकदमै धेरै सर्पो लाग्छ होइन, त्यो भएर यहाँ बस्नु हुँदैन होइन। मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो क्या, त्यो एउटा कुराले चाहिँ मान्छेको कत्रो डिसिजनसँग त्यसले गर्दो रहेछ कि। अनि पछि मैले त्यही गाउँको अगुवाहरूसँग पनि सोधेँ, यस्तो यस्तो कुरा सुनियो के हो भन्दाखेरि, अब हामी नारायणीको तटीय क्षेत्रमा छौँ, अनि माथिबाट बाढीमा खोला बगेर आउँछ, अनि खोला बगेर आइसकेपछि यहाँबाट फराकिलो हुन्छ, अनि ठ्याक्कै सर्पो चाहिँ यहाँ आएर माथि उत्रिन्छ जमिनमा, त्यो कारणले गर्दाखेरि हाम्रो बेल्टमा सर्पो बढी भएको हो भन्ने चाहिँ त्यहाँको पुरानो मान्छेहरूको चाहिँ त्यो रहेछ कि। अब त्यसलाई भनौँ न इकोलोजिकल्ली हामीले स्टडी अनुसार त्यो सर्पको मुभमेन्ट अनुसार हेर्ने त दोस्रो कुरो भयो, तर भनौँ न एउटा ट्रेडिसनल नलेज भन्छौँ नि मान्छेको, त्यो चाहिँ त्यहाँ त्यस्तो रहेछ। त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको थियो भनेपछि त्यहाँको मान्छेलाई त्यो एउटा थोरै इकोलोजिकल किन यस्तो भयो हाम्रो एरिया भन्ने चाहिँ उहाँहरूलाई थाहा रहेछ क्या।
4: त्यसको इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ,
3: इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ होइन, एउटा त्यो कुरा भयो। अनि अर्को चाहिँ अब यो हाम्रो जुन क्लाइमेट चेन्जको कुराले कसरी असर गर्छ सर्पको भन्दाखेरि चाहिँ अब डिरेक्टली गर्छ, किनभने यो हर्पेटो फौना अथवा यो जति पनि घस्रिने अथवा भन्दा गर्मीमा तातो याममा बढी सक्रिय हुने जनावरहरूलाई त एक हिसाबले त हामी क्लाइमेट चेन्जको एउटा इन्डिकेटरको रूपमा नै लिन्छौँ होइन। उनीहरूको इकोलोजिकल क्यालेन्डर जुन छ त्यो अनुसार यदि उनीहरूको त्यो क्यालेन्डर फरक परिरहेको छ, त्यो चाहिँ हुनुपर्ने बेलाभन्दा सिफ्ट भइरहेको छ भनेपछि त्यो तापक्रममा चाहिँ त्यही केही वृद्धि अथवा घट्ने होइन, उनीहरूको सक्रिय हुने समय लामो छोटो हुने त्यो खालको छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ त्यहाँ केही असर परेको हुनसक्छ भन्ने एउटा मेजर सूचक हो क्या यो यी प्रजातिहरू। अब हाम्रो अहिले बदलिँदो परिवेशमा त तापक्रम सँगसँगै हिउँ पनि पग्लिन्छ होइन, त्यो भएपछि पानीको हाम्रो हाइड्रोलोजिकल फ्लोहरू पनि चेन्ज हुन्छ होइन, त्यो फ्लो भइसकेपछि जनावरहरूको मुभमेन्टहरू पनि चेन्ज हुन्छ, जनावरको रिक्वायरमेन्ट पनि चेन्ज हुन्छ होइन, उसको प्रजननको समय अन्डाहरू चाहिँ राइट टाइममा फुट्ने नफुट्ने होइन, त्यसले गर्दाखेरि त्यसको सङ्ख्यामा घटबड हुने जस्ता विभिन्न अथवा कति प्रजातिहरूको चाहिँ भाले अन्डाबाट निस्किने कि पोथी अन्डाबाट निस्किने भन्ने कुरा पनि सर्टेन तापक्रमभन्दा माथि गयो भने अथवा सर्टेन तापक्रमको रेन्जमा बस्यो भने भाले निस्किने, त्योभन्दा कम अथवा त्योभन्दा कम भयो भने पोथी निस्किने भन्ने खालको हुन्छ। त्यही भएर यो जुन हामी सर्पको अथवा अरू उसको कुरा गरिरहेछौँ यो त वास्तवमा भन्ने हो भने यो क्लाइमेट चेन्जको त एउटा इन्डिकेटर स्पिसिज नै मान्नुपर्छ।
4: र त्यसले अघि पनि भन्नुभयो तपाईँले जुन मानिस जनावर द्वन्द्व पनि निम्ताएको छ, त्यसका केही उदाहरणहरू छन्, कुनै प्रत्यक्ष उदाहरण कहाँ त्यस्तो भएको, कसरी भएको छ?
3: यस्तो हुन्छ, अब त्यसमा चाहिँ मान्छेले बुझेर त होइन, अब मान्छेको आफ्नो सुरक्षा नै होइन एउटा ऊ भइसक्यो, अप्ठ्यारो भइसकेपछि मानिसहरू आक्रामक हुनु, त्यसप्रति होइन उनीहरूको रोष हुनु त स्वाभाविक नै भयो। तर हामी गाउँठाउँमा जाँदा पनि धेरै ठाउँमा चाहिँ जस्तो अब सर्पले टोकेपछि होइन, अब त्यो सर्प मार्ने भन्दा पनि कुन चाहिँ सर्प हो भन्ने मान्छेले थाहा नपाएर र त्यसलाई भोलि गएर चिकित्सा कहाँ देखाउनु पर्ने भएको कारणले गर्दाखेरि मारिने कुराहरू भयो। त्यसपछि अब एउटा गाउँठाउँमा घटना घटिसकेपछि चाहिँ भोलि सर्प देख्ने बित्तिकै मान्छेको सोच नकारात्मक हुन जान्छ होइन, त्यो भएपछि तुरुन्तै त्यसलाई प्रतिकार गर्नको लागि भनेर मार्ने, त्यो खालको जुन हामी भनौँ इकोलोजीको भाषा भन्दा रिटालिएटरी किलिङ भन्छौँ होइन, त्यो खालको समस्या चाहिँ सर्पमा धेरै नै छ। क्या
4: म्याडमलाई प्रश्न गरेँ त्यहीसँग रिलेटेड, त्यो जुन रिटालिएटरी भनेको अब त्यस आफूलाई बच्नलाई मार्ने, त्यो चाहिँ अलिकति जनचेतनाको अभावले पनि भएको होला, त्यसमा के राय छ, जनचेतना कसरी हामीले गर्न सक्छौँ?
2: अब यसमा मैले एउटा सानो कुरा भन्न चाहेँ, जस्तो म एकचोटि एउटा फिल्ड भिजिट जाँदै थिएँ होइन, अब जाँदाखेरि चाहिँ एउटा सर्प देखियो क्या, त्यहाँ सर्प देख्यो, अनि सर्प देखेपछि एउटा सानो बाबु उसले के भन्यो भने, मामु यो टोल मिलेर यो सर्पलाई मार्नुपर्छ, टोलले बोलाउ हामीलाई, त उगर ला टोल सब मिलेर मार्नुपर्छ, उसको मानसपटलमा चाहिँ सर्प देख्ने बित्तिकै मार्नुपर्छ भन्ने खालको, त्यो खालको सोचाइ चाहिँ त्यो बच्चामा छ भने त त्यो त सबै बच्चामा छ नि त, त्यो भनेपछि हामीले सुरुवात चाहिँ कहाँबाट गर्नु पर्यो, घरबाट गर्नु पर्यो, यसलाई बचाउनु पर्छ। थ्रेट फिल त हुन्छ, हजुरले पनि मैले पनि अगाडिपट्टि ससाङले पनि अगाडिपट्टि सर्प देख्यो भने हामीलाई कुन जातको के थाहा, डर लाग्छ नि, लागेपछि उसले मार्छ टोक्छ मरि नै हालिन्छ भन्नेमा गइन्छ क्या एकैचोटि, त्यो एकछिन अलि यसले टोक्दामा विषालु होइन होला त्यो सोचाइमा हामी जाँदैनौँ, किनभने फर्स्टमा त आफूले आफूलाई बचाउन खोज्छ नि जसले पनि होइन। मेरो विचारमा चाहिँ त्यो सर्पको विज्ञ हुँदाखेरि पनि देख्ने बित्तिकै राति देख्ने बित्तिकै नै उहाँहरूले त चिन्नुहुन्न नि एक्कासी, त्यसलाई निकै बेर हेरेर त्यो त कति पाटा हेरेर त्यसको मोटाइ हेरेर त्यसको टाउको मोटाइ हेरेर पुच्छरको तरिका हेरेर सबै विभिन्न तरिका छ, आँखा हेरेर होइन, अनि उसको जिब्रोको त्यो हेरेर सबै थाहा हुन्छ नि, अनि बल्ल उसले चाहिँ यो सर्प विषालु होइन डराउनु पर्दैन भन्नु होला उहाँले विशेषज्ञले पनि, एज ए ल्यामेनको हिसाबले त सबैजनाले त्यो सर्पले टोक्छ भनेर डराउनु र उसलाई मार्नु चाहिँ स्वाभाविक हो, मानव स्वभाव हो त्यो, मान्छेले त्यो जानेर यसलाई यो प्रकृतिमा यसको चाहिँ एकदम ठुलो महत्त्व छ यसलाई मार्छु अथवा इको सिस्टम बिगार्छु भनेर यो होइन, यो चाहिँ एकदमै त्यहाँ आफैबाट भित्रै प्रतिरक्षाको लागि आएको कुराहरू होइन, यो गाह्रो कुरा पनि हो, सजिलो छैन हेर्नु, एकदम गाह्रो छ यो सर्प भन्ने बित्तिकै कसैलाई चाहिँ सर्पको एलर्जी नै हुन्छ, उहाँ देख्यो भने यहीँ एलर्जी हुन्छ उसलाई, स्वास्थ्यको डक्टर साहब होला यो थाहा होला, धेरै कुराहरू छ, त्यस कारणले हामीले त्यो सर्प चाहिँ फलानु ग्रामीण भेगमा चाहिँ सर्प मारेर खान्छ अथवा सर्पलाई जहाँ देखे त्यो मार्छ त्यो होइन, सबै 3 करोड नेपालीको दिमागमा त्यही हो, एउटा लामो केही देख्यो अँध्यारोमा जाँदाखेरि त्यसमा टेकेर चुस्स काहीँ खुट्टामा गऱ्यो भने ला सर्पले नै टोक्यो मलाई त, अब एकदम दिमागमै उसको सर्पले टोक्यो उसलाई, साइकोलोजी नै त्यो भयो, अनि उसलाई डक्टर कहाँ लाँदा नलाँदाखेरि पनि एकछिन हेरौँ न ऊ मान्दैन, त्यो मान्छेलाई चाहिँ के भन्छ, अहिलेको त एकदम विषादी खाएको मान्छेहरू चाहिँ ऊ तिनीहरूलाई हार्ट फेल हार्ट एट्याक हुन सक्ने सम्भावना धेरै छ, यो सर्प भन्ने कुरा सानो कुरा हो तर एकदमै मान्छेले चाहिँ डर फिल गर्ने चाहिँ कुरा हो क्या यो,
4: र त्यो डरका कारण चाहिँ जुन अहिले म्याडमले भन्नुभयो प्रतिरक्षामा चाहिँ उसले मार्नतिर लाग्छ होइन। ससाङजीलाई त्यही प्रश्न कि सर्प पनि त प्रतिरक्षाकै लागि त आउने होइन, ऊ पनि त एक किसिमले उसलाई मलाई चाहिँ मानवले मलाई चाहिँ अब केही बिगार गर्न लाग्यो भनेपछि मात्र ऊ आउने, नभए त ऊ खोजी खोजी म टोक्छु भनेर त आउने होइन नि,
3: होइन आउँदैन। हामीले यो जुन मानव वन्यजन्तु द्वन्द्वको नै कुरा गर्दाखेरि पनि हामी अक्सर द्वन्द्व भन्छौँ तर कहिले कहिले अब पछिल्लो अवस्थामा चाहिँ अब यो सहअस्तित्व अथवा होइन असमझदारी भन्ने खालका शब्दहरूलाई अलिकति बढी चाहिँ हामीले मूलधारमा ल्याउनु पर्ने जस्तो देखिन्छ क्या, किनभने बेसिक कुरा चाहिँ के हो भने द्वन्द्व भन्ने बित्तिकै द्वन्द्वमा त दुइटै पक्षलाई म द्वन्द्वमा छु भन्ने थाहा हुन्छ क्या, तर मानव र वन्यजन्तुको केसमा त वन्यजन्तुलाई त यो द्वन्द्व हो अथवा यो झगडा हो भन्ने कुरा उसलाई त थाहा हुँदैन नि त, ऊ त आफ्नो बेसिक रिक्वायरमेन्ट होइन प्रजननको लागि खानाको लागि विचरणको लागि भन्ने कुरा नै हो, त्यही भएर कुनै पनि जनावरबाट मान्छेमा हुने खालका आक्रमणहरू भनेको चाहिँ उसले आफ्नो प्रतिरक्षाको लागि नै गर्ने हो क्या, होइन जब उसलाई आफूलाई हामीले सर्पकै केसमा पनि कति फल्स बाइटहरू हुन्छ नि होइन, त्यो त हरेक चोटिमा भेनम त रिलिज हुँदैन
4: हुँदैन
3: होइन, भनेको त्यो उसले सकेसम्म आफ्नो प्रतिरक्षा जसरी गर्न सकिने त्यो गर्ने हो, अब अन्तिम विकल्पमा केही नभइसकेपछि त अनि उसले आफ्नो प्रतिरक्षाको लागि आफूसँग भएको हतियार उसले पनि प्रयोग गर्छ, तर हामी र अरू जनावरहरूमा एउटा फरक भनेको त हामी त अलिकति निर्णय लिनुभन्दा अगाडि एकैछिन सोच्न सक्छौँ नि त, म यो गर्छु र त्यो गरिहाल्नु बिचको जुन एउटा ग्याप हुन्छ त्यो ग्यापमा हामीले सोचेर होइन यस्तो हो भनेर चाहिँ अलिकति सोच्यौँ भने यो समस्या त कम गर्न सकिन्छ जस्तो लाग्छ मलाई। अनि अलिकति जुन व्यवहार परिवर्तनको कुरालाई चाहिँ हामीले एउटा ब्ल्याङ्केट वेमा नहेरेर बरु अलिक स्पेसिफिक रूपमा जस्तो मेसेज बनाउँदाखेरि पनि व्यक्तिले के गर्ने, घरले के गर्ने, समुदायले के गर्ने, होइन तिनवटा लेभलमा हामीले सोच्यौँ भने र त्यही हिसाबको चाहिँ हामीले मेसेज पनि बनायो भने सायद त्यसको अलिकति पेनिट्रेसन पनि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई।
1: अहिले हामी सुन्दैछौँ सर्पदंश सम्बन्धी अन्तरक्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ WWF नेपालका शशाङ्क पौडेल तथा वन मन्त्रालयका वन अधिकृत सबनम पाठकज्यू। शशाङ्कजी, यो सर्प संरक्षणमा व्यक्ति, घर परिवार तथा समुदायलाई तपाईँको के सन्देश छ?
3: व्यक्तिले चाहिँ के बुझ्नु पर्यो भने सबै सर्प विषालु हुँदैनन्, सबै सर्प मारिहाल्नु जरुरी हुँदैन, होइन सबभन्दा पहिला त्यो व्यक्तिले बुझ्यो भने अनि त्यो फर्स्ट एक्सन चाहिँ निस्किँदैन, होइन घर परिवारको मान्छेले पनि यो मेसेज चाहिँ एकले अर्कोलाई रिइन्फोर्स गर्नु पर्यो कि सबैले त्यो कुरा बुझ्नु पर्यो, होइन र समाजमा चाहिँ एउटा किसिमको सर्पदंशको लागि हाम्रो पूर्व तयारी के हो त, किनभने हेर्ने हो भने त हामी ठुलो डिजास्टरहरूको कुरा गर्छौँ तर खास हेर्ने हो भने त मानव वन्यजन्तु द्वन्द र सर्पदंश पनि पोइन्टको हिसाबमा गर्ने हो भने त यो पनि एउटा पोइन्ट डिजास्टर हो नि त, क्युमुलेटिभ वेमा त यो ठुलो छ नि त, त्यही भएर यो डिजास्टरसँग अथवा यसलाई कसरी हामीले लड्ने हो त भन्ने चाहिँ समुदाय स्तरमा योजना बनाइयो, कसैलाई सर्पले टोक्यो भने के गर्ने त, कहाँ जाने त, तयारी हाम्रो के छ, त्यति बेलाको भोलिन्टियर भएर को जाने, को नहुँदा को जाने, कसलाई सम्पर्क गर्ने, गाडी कहाँ छ, एम्बुलेन्स कहाँ छ भन्ने खालका समुदायको लेभलमा केही पूर्व तयारी हुने हो भने चाहिँ जीवन जोगाउन पनि त्यति हुँदैन।
4: त्यसको मतलब चाहिँ अलिकति रणनैतिक भएर यसलाई चाहिँ सामना गर्न सकिन्छ, यसलाई चाहिँ एड्रेस गर्न सकिन्छ भन्ने कुरामा मैले म्याडमलाई सोधेँ। अहिले अब स्थानीय सरकारहरूले पनि यसलाई एउटा एजेन्डा बनाउनु पर्ने बेला भयो, गरिरहेका छन् छैनन्, के गर्नुपर्छ जस्तो लाग्छ? किन भन्दा उहाँले अहिले जुन भन्नुभयो नि सामुदायिक स्तरमा चाहिँ अर्गनाइज भएर केही रणनीतिको हिसाबले केही गर्ने भन्दाखेरि त्यो चाहिँ सरकारले सहयोग गर्ने हो।
2: यसमा चाहिँ मेरो धारणा चाहिँ के छ भने जस्तो सरकार तीन तहको छ अहिले, होइन मुख्य यो सर्पको लागि एकदम उहाँले प्रयोग गर्नुपर्ने चाहिँ स्थानीय सरकार हो। स्थानीय सरकारले नै त्यसको चाहिँ कसरी सर्पबाट बस्ने अनि सर्पबाट टोकिहाल्यो भने इन्सिडेन्ट भइहाल्यो भने कहाँ लैजाने र टोलमा कहाँ कहाँ राख्ने, यो त त्यसको टाइम हुन्छ, फेरि समय हुन्छ, यति समयभित्र त त्यो मान्छेलाई इलाज गर्न सकेन भने उसको ज्यान जान्छ भन्ने कुरा
4: पनि
2: बिखालु भएको खण्डमा त्यो कुराहरू पनि बुझाउनु पर्यो। सबभन्दा पहिला चाहिँ ओडा ओडामा प्रत्येक ओडामा राख्नु जरुरी हुन्छ, है ओडा ओडामा प्रत्येक ओडामा राख्नु जरुरी

0: भएको स्थिति आर्थिक स्थिति कस्तो छ भन्ने कुरा त त्यहीँको गाविसको वडा अध्यक्षलाई थाहा हुन्छ, नगर प्रमुखलाई थाहा हुन्छ, अनि त्यो आफ्नो आर्थिक स्थिति अनुसार तपाईँहरूलाई यो गर्नको लागि यतिसम्म हामीले गर्न सक्छौँ भनेर उहाँहरूले त्यो कार्यक्रम पनि राख्ने गर्छ सरसफाइको, किनभने उहाँहरूले त्यो सरसफाइ गरेर बस्ने समय हुँदैन। जम्मा घरमा कसैको छ सातजना केटाकेटी छन्, दुईजना आमा र बुवा हुनुहुन्छ, कसैको आमा मात्र, कसैको त्यस्तो अवस्था पनि छ। त्यो अवस्थामा उहाँहरूले बिहान 4 बजेदेखि उठेर बेलुका 11 बजे काम गरेर आएर ती छोराछोरीलाई पकाएर खुवाउने आमा पनि हुनुहुन्छ। त्यो लेभलकोलाई पनि हामीले लेभल छुट्याउनु पर्छ। त्यसपछि घरको सरसफाई अहिलेसम्म पनि ग्रामीण भागमा दाउराले पकाउने कति घर धुरीहरू हुनुहुन्छ, उहाँहरूलाई दाउरा कहाँनिर राख्ने, त्यो कुनामा कसरी बस्छ, अनि फेरि घर त त्यो कोठा पक्की घर हुँदैन धेरैको, अनि त्यो नभएको ठाउँमा पनि यहाँनिर पुवालहरू कसरी बन्द गर्ने, पक्की घरमै पनि राति एकरूप हुने सर्वहरू पनि छन्, त्यसमा चाहिँ कस्ता कस्ता प्राथमिक कुराहरूलाई हामीले चाहिँ समेट्नुपर्छ भनेर त्यो खालको कुराहरू सबै उहाँहरूलाई जानकारी दिनुपर्छ, र विशेष गरेर अझ उहाँहरूको छोराछोरीलाई जानकारी दिनुपर्छ। आमा बुवाले त काम गरेर आएर थकाइ लाएर उहाँहरू केही नगरिकन बच्चाहरूलाई खुवाएर सुत्नु थाल्नुभयो भने बच्चाहरूले होइन आमा बुवालाई यसो यसो गर्नुपर्छ, यहाँ यसो गर्नु, उहाँहरू आफै प्रिकसन लिन थाल्नुहुन्छ कि बच्चाहरू त्यति इनिसियल रूपमा जान सक्यो भने मात्रै हुन्छ। यो एकदमै जरुरी छ, स्थानीय सरकारको कार्यक्रममा यो पर्नु जरुरी छ, र टोकिसकेपछि कुन हस्पिटल त नजिक छैन र प्राथमिक उपचार कहाँनिर राख्ने त्यो चाहिँ एकदम जरुरी छ।
1: स्थानीय सरकारको ध्यानमा पुर्याउनलाई यो के गर्दा हुन्छ होला,
0: त्यो चाहिँ हामी वडा अध्यक्ष ज्यूहरूसँग राम्रो छलफल गर्नुपर्छ, र स्थानीय अगुवाहरू हुन्छन् त्यहाँ ग्रामीण भेगमा उहाँहरूलाई पनि त्यसमा समावेश गराउनुपर्छ। सुरुमा चाहिँ एकदम गाह्रो छ, वडा वडामा हामीले कार्यक्रम गरेर मात्रै जानु जरुरी हुन्छ, नत्र भने यो सक्सेस हुन एकदम गाह्रो छ। हामीले आज गऱ्यौँ अनि फेरि यो जाडो महिनामा कम हुन्छ सर्पले टोक्नलाई, त्यो कुरो हराउँछ, अनि फेरि गर्मीमा आउने बित्तिकै त्यो सुरु हुन्छ, त्यो उहाँहरूले बिर्सिसक्नु भएको हुन्छ त्यतिखेर, अनि त्यसले गर्दाखेरि पनि बालुवामा पानी जस्तो नहोस् हामीले गरेका कार्यक्रमहरू चाहिँ त्यो जुन लेभलमा हामीले राखेका छौँ त्यही लेभलबाट बरु माथि चढोस् तर तल नझरोस् हाम्रा कार्यक्रमहरू, त्यसरी जानु छ।
1: सो बजेटमा ल्याउन जरुरी छ, तपाईँले अहिले यसलाई फर्मलाइज गर्नलाई चाहिँ स्थानीय सरकारले बजेट पनि छुट्याउन चाहिँ
0: बजेट नै छुट्याउनु जरुरी छ, किनभने बरु धेरै नहोला सुरुवात गर्नु जरुरी छ, जसले गर्दाखेरि उहाँहरू अवेरनेसको कार्यक्रम जति अगाडि जान्छ, जति चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो सर्पबाट बच्नलाई सजिलो छ गाह्रो छैन, उनीहरूले आएर यत्तिकै टोक्ने होइन, जस्तो झ्यास म्यास छ हामी घाँस काट्न गयौँ उसलाई च्याप समात्यो भने उसले थ्रेट फिल गर्यो नि त, उसले त मलाई मार्न आयो भन्यो अनि टोक्छ नि त, उसले त ऊ आफ्नो बाटो जानु पाएन नि त। यस्ता यस्ता कुराहरू छ, जस्तो तरकारी नै अहिलेकाहीँ सागहरू पनि हामीले सागबारीमै पनि यो घटना देखेछौँ, काउलीबारीमा पनि घटना देखेछौँ, अलिकति चलाख भएर जानुपर्छ, त्यहाँ छ कि केही हेरेर जानु पर्यो, सरसफाइ छ त्यसमा, हो हामीले गोडेका छौँ पानी हालेका छौँ त्यो देखिन्छ छर्लक्कै, तर पनि कुनै बेला मान्छे कुन दिमागले कुन सोचेर के सोचेर गइरहेको हुन्छ, मान्छेको दिमाग कता पुग्या हुन्छ, तर त्यो तरकारी बारीमा जाँदाखेरि तरकारी बारीमै कन्सन्ट्रेट भएर नगएको पनि हुनसक्छ कहिलेकाहीँ, यी कुराहरूले पनि राख्छ।
2: लास्टमा केही छ तपाईँहरूको?
0: मैले चाहिँ अन्त्यमा के भने यो कार्यक्रम असाध्यै राम्रो लाग्यो मलाई, यो सुरुवात गर्नुभएको हजुरहरूलाई एकदमै धन्यवाद छ। यसमा अझ फेरि अर्को कुरो के जोड दिन खोजेँ भने यो मन्त्रालय अन्तर्गत परेर जस्तो अब मलाई चाहिँ फोन किन आउँछ भन्दाखेरि यो वन मन्त्रालयको यो जनावर हो भन्ने हिसाबले आउने, तर त्यो होइन, यो सबैको, सबै मन्त्रालयको, एभ्री वनको, सबै 3 करोड नेपालीको हो यो, हामी सबैको समस्या हो भनेर हामी गयौँ भने हुन्छ, यो मन्त्रालयको त्यो मन्त्रालयको भनेर छुट्याउँदाखेरि यो अलिकति अप्ठ्यारो हुन्छ। यो वन मन्त्रालयले मात्रै राख्नुपर्ने होइन, हाम्रो 25 वटै मन्त्रालयले यो कार्यक्रम राखेर हामी तल ग्रामीण भेगसम्म गएर स्थानीय सरकारसम्म पुग्न सक्यौँ भने यो कार्यक्रम सफल हुन्छ र हामी सबैलाई फाइदा हुन्छ, र अनि इको सिस्टममा चाहिँ बिचमा बिग्रिँदैन, इको सिस्टम नबिग्रेला, राम्रोसँग चल्ला।
1: हस् अनि यो इम्पोर्टेन्ट इनिसिएटिभ हो, यसमा डब्लुएलएफ नेपाल चाहिँ नेपाल सरकारको नेतृत्वमा रोटरीसँग मिलेर हामी फिल्डमा हामीले गर्ने कार्यक्रमहरूमा अहिले गरिरहेकोमा नभए पनि भोलि भविष्यमा हामीले गर्ने कार्यक्रमहरूमा कहाँनिर चाहिँ यसलाई मिलाएर अगाडि लिएर जान सकिन्छ, हामीले गर्ने कार्यक्रमहरूमा बढीभन्दा बढी चाहिँ यसलाई जनसमुदायमा चाहिँ सचेतना पुर्याउन सकेर बढीभन्दा बढी चाहिँ यसबाट हुने मृत्युहरू कम गर्नको लागि चाहिँ हामीसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता रहिरहन्छ होइन, राम्रो कामको सुरुवात छ, त्यसको लागि रोटरी लगायत सबै हुनुहुनेहरूलाई चाहिँ शुभकामना छ।
2: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक अभियानहरूमा काम गरिरहनु भएको छ बताइदिनुहोस् न।
3: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सन् 2019 काठमाडौँमा एउटा बृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल सबै मुलुकका विज्ञहरूलाई जमा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो

0: हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मित्ताउले चाहिँ एउटा परियोजना निर्माण गर्यो र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने 11 एउटा सन्देश चाहिँ सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्वपूर्ण यसमा लिनुपर्ने कदमहरू के हुन् त भने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। त्यस पछाडि पोस्टरहरू छ र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, यसबाहेक मैथली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छ। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ। त्यसबाहेक यो सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्वपूर्ण रहने गर्छ। र यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
1: अहिले हामीले सुन्यौं सर्पदंश अभियानमा रोटरीले गरेका क्रियाकलापहरूको विस्तृत जानकारी। आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद। अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
2: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
2: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
3: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ, बरु घरभित्रै आउन लाग्यो भने चाहिँ धपाउला।
2: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
3: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला ठाडे बस्नु है।
2: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
3: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
4: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन, तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: आजको यस रेडियो कार्यक्रममा सर्पसँगको सह अस्तित्वमा रहन व्यक्ति, घर परिवार र समुदायको भूमिका महत्त्वपूर्ण हुने कुराको जानकारीका साथै नेपाल सरकारको वन मन्त्रालयले स्थानीय सरकारसँग मिली सर्प संरक्षण गर्न के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने कुराकानी पनि सुन्यौँ। यसका साथै सर्पहरू पर्यावरणका अभिन्न अङ्ग हुन्। यिनीहरूले पनि बाँच्न पाउनु पर्छ। यिनीहरूको पर्यावरणमा महत्त्वपूर्ण भूमिका रहने हुनाले सर्पहरूको संरक्षण गर्नुपर्छ भन्ने जानकारी दिँदै आगामी साता अरू विषय प्रसङ्ग लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
6: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
13: आया मरे नि बाबा, आया।
12: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
14: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
13: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
12: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
14: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
12: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
14: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
15: धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: toilet pony, yeah. Extreme energy drink.
1: ए रोक रोक रोक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: के अनलिमिटेड इन्सिलमा डेटा पनि कॉल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
2: हो र
1: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा इन्सिल एप मगाइ लिनुहोस् इन्सिल नेपालकै लागि
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
7: ओएसआर डिजिटल एंटरटेनिंग द नेशन

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-0000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Mania.
1: Extreme energy drink.
2: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
3: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
2: छैन नि त्यो स्कुल कस्तो छ
3: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
2: साँच्चै त्यस्तो चाहिँ कसरी नि
3: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाई र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
2: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
3: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
2: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु
3: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
4: हाम्रा विशेषताहरू
3: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
4: अनुभवी तथा दक्ष शिक्षक भएको
3: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
4: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
3: सम्पर्क नम्बर 98481 78388

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौँ प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क अल्ट्रासाउन्ड निशुल्क वीर्य परीक्षण निशुल्क ल्याब परीक्षणमा 15% छोट स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Telefonia. Extreme energy drink.
1: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन, यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
2: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98582928

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
3: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
2: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
3: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98582797994, 98582895 र 98582897।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट: सुरुमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगञ्ज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसुन भित्रन अझै एक हप्ता लाग्ने। विभिन्न देशका राजदूतको लागि झन्डै 3,000 जनाको आवेदन। 8 विश्वविद्यालयका उपकुलपतिको लागि सर्टलिस्ट सार्वजनिक। अण्डाको भाउ फेरि बढ्यो, गोटाकै झन्डै 25 रुपैयाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रुसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र आज बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न, प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भागका केही ठाउँ तथा तराई भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 3-4 दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जुन 13 तारिकमा मनसुन भित्रने गर्छ। आज जुन 6 तारिक हो। भारतमा तोकिएको औसत मिति जुन 1 मनसुन भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ।
1: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स
0: अत्यधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो सङ्ख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिस गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको लागि उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको सर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50, पूर्वाञ्चल विश्वविद्यालयको 38, पोखरा विश्वविद्यालयको 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो। सर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाउ फेरि बढाएको छ। संघको काठमाडौँमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिसको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठुलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात् 6 क्रेटको 3,000 रुपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झन्डै 25 रुपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो। गएको वैशाख तेस्रो हप्ता एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठुलो अण्डाको मूल्य 490, मिडियम अण्डाको 400, सानो अण्डाको प्रतिपेटी 2,300 थियो। किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानुनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कारवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य सञ्चार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कारवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
0: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैङ्किङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाइको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रुसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा कियेभले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड छ। रुसी सेनाले झन्डै 2,440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड कायम गरेको र विभिन्न मोर्चामा अघि बढिरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली सङ्घ युको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे सुरु हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसँगै पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसुन भित्रन अझै 1 हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झन्डै 3,000 जनाको आवेदन। 8 विश्वविद्यालयका उपकुलपतिको लागि सर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ्यो, कोटाकै झन्डै 25 रुपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रुसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसिसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
4: नेपाल बैंक
5: यो कृष्ण सार FM
6: 94 MHz कृष्ण सार जत्तिकै तेज।
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा। लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमानचोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्ने तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता। आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमानचोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 582-780।

0: वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो बच्चा कति रोगको रोइ गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
2: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
1: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोइ गर्छ।
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
3: बहिनी, हमार घर तो बढ़िया है, मने पुरान फर्नीचर तो घर के चमक हटाए दी जस लागत है।
4: हाँ तो दीदिया, अब तो घर के यहाँ नया परिवर्तन देहिन का परी जस लागत है। आरामदायी और मॉडर्न कुछ चाही।
3: अच्छा, अस है तो चिंता काहे करी हो, स्टार फर्नीचर लैंड में यहाँ तो सब मिलत है।
4: साचू दीदिया, का का मिलत है हुआ?
3: सुनो बहिनी, स्टाइलदार सोफा, आरामदायी बेड, आकर्षण डाइनिंग टेबल, टीवी रैक, ऑफिस फर्नीचर, गलीचा कारपेट के साथ है, घर सजावे वाला सब सामान चीज एक के जगह में मिलत है।
4: और डिजाइन अपनी इच्छा अनुसार बनाई के देते है?
3: काहे न बनाई दी बहनी, अपने चाहे जिस डिजाइन अनुसार भी बनावत है।
4: और मने डिलीवरी और फिटिंग?
3: अरे बहनी, बांके और बर्दिया जिला तक फ्री होम डिलीवरी है, इके साथ है फ्री फिटिंग सेवा तो बिल्कुल ही फ्री है।
5: आस है तो अब हमरो घर भी नवाजस बनावे है, स्टार फर्नीचर लैंड से शुरू कीन जाए।
4: हाँ दीदिया,
6: स्टार फर्नीचर लैंड शिक्षा कार्यालय के सामने बीपी चौक नेपालगंज, संपर्क नंबर 9886073070 और 9815007682।

0: lip on ya. Extreme energy drink.
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
2: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
2: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान,
2: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
2: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
2: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
2: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा, अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-532-607-530-602।
3: बीर डेंटल।
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने,
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ,
5: फोन नम्बर 081-532-375।

0: प्राप्त हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।
4: स्कुटर
1: दमदार पर्फमेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छाना मुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
5: ए, रोक रोक रोक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
4: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531 59, 98 85 42 666 र 98 85 54 488।
7: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
4: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
4: सम्पर्क: आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।
8: भर्ना खुल्यो।
7: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
2: हजुर, कम्प्युटर व्यवस्थापन, विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
7: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
8: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
7: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
8: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
7: थप जानकारीका लागि
8: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: मलाई गीत गाउन आउँछ,
12: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
7: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
11: ए हो र दिदी,
13: यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो, यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो, संसार कहाँबाट कहाँ पुगिसक्यो, संसार कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देशलाई नेताले बिगार्ने कहिलेसम्म हो, यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो।
14: नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
13: कार्यक्रम बाल प्रतिभाको यो 9 श्रृङ्खला लिएर यो बिहानीको समयमा फेरि पनि हामी उपस्थित भइसकेका छौँ।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
13: म सुरेश बस्नेत
14: र म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।
13: यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो, यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो, संसार कहाँबाट कहाँ पुगिसक्यो, संसार कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देशलाई नेताले बिगार्ने कहिलेसम्म हो, यसरी नै हार्ने कहिलेसम्म हो, जनताले आँसु झार्ने कहिलेसम्म हो।
14: नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
13: कार्यक्रम बाल प्रतिभाको यो नौलो श्रृङ्खला लिएर यो बिहानीको समयमा फेरि पनि हामी उपस्थित भइसकेका छौँ। प्राविधिक सहकर्मी हुनुहुन्छ आदरणीय चन्दा दिदी र अनियरमा आज पनि हामी दुईजना छौँ। म कार्यक्रम प्रस्तुता सुरेश बस्नेत
14: र म अर्जुन खटिकको साथमा हामी कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित भइसकेका छौँ। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 94 MHz मार्फत सुन्न सक्नुहुन्छ भने अनलाइनका माध्यमहरू रेडियो कृष्णसार एफएम 94 MHz अफिसियल फेसबुक पेज त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स लगायत अन्य विभिन्न माध्यमहरूबाट संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ।
13: र कार्यक्रम बाल प्रतिभामा हामी केही श्रृङ्खलाहरूमा हामी कुनै दिन कुनै हप्ता कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार तपाईँले सुन्दै आइराख्नु भएको छ र कुनै हप्ता हामी तपाईँहरूसँग फरक फरक विषयमा कुराकानी गर्नका लागि आउँछौँ र कुनै हप्ता चाहिँ हामी अतिथिहरूलाई लिएर आउने गरेका छौँ र केही श्रृङ्खलाहरूमा हामीले कार्यक्रम सुरु भएदेखि नै भाइ बहिनीहरूको फोन कल चाहिँ लिन सकेका छैनौँ अर्जुनजी।
14: र त्यसै गरी कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजीसम्म हामी तपाईँहरूको माझमा रहेर विभिन्न टपिकहरूमा कुराकानी गर्नेछौँ भने केही श्रृङ्खलाहरूमा हामी भाइ बहिनीहरूलाई लिएर आएर उहाँहरूको प्रतिभाहरू पनि सुन्ने गरेका छौँ भने अबको केही श्रृङ्खलापछि हामी फोन कल लिने तयारी पनि गरिरहेका छौँ। सोको लागि तपाईँहरू सम्पूर्ण श्रोता तथा भाइ बहिनीहरू प्रतीक्षारत रहनुहोला।
13: हजुर, अर्जुनजीले भने जस्तै अबको केही श्रृङ्खलापछि चाहिँ हामी तपाईँहरूसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ र आज पनि हामीले अतिथिहरूलाई ल्याउने सिलसिलालाई चाहिँ जारी राखेका छौँ र आज पनि हामीसँग अतिथिजी हुनुहुन्छ
14: र उपस्थित अतिथिजीहरूलाई स्वागत गर्नुभन्दा पहिले हामी कार्यक्रमको शुभारम्भ छोटो बालगीतबद्ध गर्छौँ। यो बालगीतपछि पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम 94 MHz।

0: यो छोटो मिठो बालगीतपछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। प्राविधिक सहकर्मी हुनुहुन्छ चन्दा दिदी र अनिर्मा छौँ म सुरेश बस्नेत
1: र म अर्जुन खटिक रेडियो कृष्ण सार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित छौँ तपाईँहरूको माझमा।
0: र अब भने अर्जुनजी हामी कुराकानी पनि गरौँला, अब भने हाम्रा अतिथिजीहरूलाई स्वागत गर्ने बेला भएको छ, स्वागत गर्नुहोस् न अर्जुनजी।
1: र सुरेशजी आज हामीसँग तिनजना अतिथिजीहरू हुनुहुन्छ, हामी क्रमबद्ध रूपले पालैपालो तिनैजनासँग कुरा गर्नेछौँ। त्यस अन्तर्गत हामीसँग एकजना शिक्षक सर पनि हुनुहुन्छ भने दुईजना बहिनीहरू हुनुहुन्छ, हामी सर्वप्रथम सरसँग नै कुराकानी गर्नेछौँ। सर स्वागत छ रेडियो कृष्ण सार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
2: नमस्कार अर्जुनजी, धन्यवाद मलाई यहाँ निम्ति आउनु भएकोमा।
0: के छ सर हजुरको हालखबर, सन्चै हुनुहुन्छ?
2: एकदमै सर, एकदमै ठिकठाक छौँ। तपाईँको प्रोग्राम र कन्सेप्ट र मलाई यो इन्भिटेसन एकदमै साह्रै मन पर्यो, सो द्याट्स वाइ आइ एम ओभर हियर टुडे।
1: ओके, थ्याङ्क यू सर। र सरको परिचय हामी लिन चाहन्छौँ, कहाँबाट आउनुभयो र कुन विद्यालयमा अहिले अध्यापन गरिराख्नु भएको छ, र सरको नाम पनि।
2: सर मेरो नाम रामजी भारद्वाज हो, मेरो घर चाहिँ यहाँ नेपालगञ्ज 7 हो। म अहिले शिक्षकको रूपमा विनायक एकाडेमीमा इन्भल्भ छु।
0: हजुर सर, यो विनायक एकाडेमी चाहिँ कहाँनिर स्थित रहेको छ नि?
2: यो रामबाग बाँकी गाउँमा सर, वडा नम्बर 9 मा।
0: हजुर, विद्यार्थीहरूलाई एउटा गुणस्तरीय शिक्षा दिनका लागि एकदमै प्रसिद्ध विद्यालय पनि रहेको छ विनायक एकाडेमी है सर?
2: हजुर सर, हामी विद्यार्थीको सर्वाङ्गीण विकास, फिजिकल मेन्टल र त्यसपछि एजुकेसनलाई कसरी तपाईँको अब समय सापेक्ष र साइन्टिफिक वेमा र एउटा आउटकम एक्सपेन्ड तिनीहरूले पाउन् एक्सपोजर पाउन् भन्ने उद्देश्यका साथ हामीले यो स्कुललाई रन गरिरहेका छौँ र म पनि त्यहाँ एज अ कर्नर एज अ पार्ट म त्यसमा इन्भल्भ छु।
1: विद्यालयमा चाहिँ हामी सरसँग कुराकानी गरौँ नै जोड्नेछौँ, विद्यालयमा यो पढाइ बाहेक अन्य अतिरिक्त क्रियाकलापहरू कतिको हुने गरेको छ सर?
2: सर क्रियाकलाप प्राय नै हुन्छ, क्रियाकलापलाई पनि हामीले विशिष्ट प्रकारका ध्यान दिएका छौँ। विद्यार्थीको अब चौतर्फी विकास र अहिले प्रेजेन्टका सेनेरियोहरूमा मल्टिपल विकास चाहिएको हुन्छ र विभिन्न प्रकारका विधाहरूलाई क्युरिकुलममा समावेश गरेर एउटा एक्स्ट्रा क्युरिकुलर एक्टिभिटिजको हामीले चार्ट नै बनाएका हुन्छौँ, त्यो चार्ट अनुसार नै जान्छौँ। किनभने मान्छे पढाइका साथमा अरू विधामा पनि आफ्नो करियर बनाउन सक्छ, त्यसको ओरिएन्टेसन र त्यसमा विद्यार्थीको कसरी इन्ट्रेस्ट र रुचि पहिचान गरेर हामी त्यसको सजेसनहरू पनि गर्ने गर्छौँ।
0: हजुर सर, विद्यार्थीहरूको चाहिँ जे होस् पढाइ बाहेक अन्य कुराहरू पनि रुचि हुन्छ है सर?
2: हजुर हजुर, एकदमै भाउ पक्कै।
0: अनि यो कसरी पहिचान गर्न सकिन्छ सर विद्यार्थीहरूको रुचि के केमा छ?
2: हजुर, विद्यार्थीको रुचि पहिचान गर्नका लागि हामीलाई एउटा सर्ट एनालिसिस गर्नुपर्छ, अनि अब यो एनालिसिस हामीले विद्यार्थीहरूको उसको पर्फर्मेन्स अनुसार अथवा उसको नेचर बिहेभियर अनुसार उनको उसको इन्क्लाइनेसन कुन फिल्डमा बढी देखिएको छ। कुनै पनि स्टुडेन्ट होस् ऊ प्राय साइलेन्ट हुन्छ, हामी एज अ टिचर क्लासमा पढाउने कुरामा मात्रै ध्यान दिन्छौँ, तर यदि एज अ टिचरको काम पढाउने मात्रै नभइकन विद्यार्थीको साइकोलोजी बुझ्नुपर्छ, अनि त्यो साइकोलोजीबाट टिचरले थाहा पाउँछ कि यो विद्यार्थीको इन्क्लाइनेसन टिचिङ सँगसँगै अरू कुन विधामा छ, अनि त्यो विधामा हामीले कुरा गरेर अनि उसलाई फेरि उसको फर्दर स्कोपका बारेमा उसको ट्रायल लिने, उसको कतिको उसलाई ज्ञान छ र उसले कतिको प्र्याक्टिसमा छ के छ, यस्तो कुराहरू हामी चाहिँ एनालिसिस गरेर उसलाई फिल्ड सजेस्ट गर्छौँ।
1: र सरको हामी व्यक्तिगत कुराको तर्फ पनि केही कुराहरू सोध्न चाहन्छौँ, त्यतातिर जान चाहन्छौँ। सर चाहिँ पढाउन थालेको कति भयो नि हाम्रो यो विनायक स्कुलमा?
2: म यहाँ त हालसालै धेरै भएको छैन, मलाई 1 इयर भएको छ।
0: भर्खरै नवप्रवेशी शिक्षक हुनुहुँदो रहेछ हजुर चाहिँ है?
2: हजुर हजुर।
1: अनि योभन्दा अगाडि सरको केही के गर्नुहुन्थ्यो नि योभन्दा अगाडि?
2: योभन्दा अगाडि पनि म पढाउने काममा आफ्नो व्यवसायहरू रन गर्ने अनि सँगसँगै म चाहिँ पहिल्यैदेखि नै एज अ ट्रान्सलेटरको रूपमा काम गरिरहेको थिएँ तपाईँको विभिन्न ल्याङ्ग्वेजेसहरूको।
0: हजुर, हजुरलाई चाहिँ धेरै भाषाहरूको पनि ज्ञान छ सर?
2: धेरै त भन्न मिल्दैन सर, बट सर्टेन भाषाहरू
0: जस्तै
2: अब जस्तै फ्रेन्च, हस्पिटालिटी फ्रेन्च।
0: अनि सर हजुर कुनै समयमा हजुर पनि विद्यार्थी हुनुहुन्थ्यो होला, कस्तो लाग्छ ती दिनहरू सम्झिँदाखेरि जब हजुर पनि विद्यार्थी हुनुहुन्थ्यो, त्यो आफ्नो अनुभवहरू सुनाउनुहोस् न सर।
2: एकदमै सर, म विद्यार्थी हुनेको पल अहिले पनि सम्झिरहेको हुन्छु, अनि लकिली मलाई पढाउनु भएको टिचरको रेगुलर कन्ट्याक्टमा अहिले पनि म छु, अनि उहाँहरूले सोद्धाखेरि के गरिरहेछ, अहिले कस्तो लाइफ चलिरहेको छ, अनि उहाँलाई हेर्ने बित्तिकै म उहाँले हामीले कसरी गाइड गर्नुहुन्थ्यो, कसरी स्कुल होटल कम्पाउन्डमा हामीले वाच गर्नुहुन्थ्यो, डु दिस एन्ड द्याट, वाइ आर यु मुभिङ हियर एन्ड देयर, त्यो भनिरहेको कुरा म जसरी उहाँलाई नै हेर्छु आफ्नो दैनिक जीवनमा, त्यो एकदमै इमिडिएट मलाई त्यो कुराहरू अहिले पनि झल्झल्को आउँछ। र उहाँको एउटा रोलहरू के कस्तो हुन्थ्यो, पहिला विद्यार्थी हुने बेलामा टिचरको कुरा प्रायः विद्यार्थीले मन पर्दैन, तर जब हामी आफै प्र्याक्टिकल लाइफमा आइसकेपछि एट द्याट टाइम वी रियलाइज द्याट रियली टिचर वाज राइट एन्ड ही वाज द करेक्ट पर्सन द्याट हु ह्याड इन्सपायर्ड मी।
1: जस्तै सर, तपाईँ कुनै समय विद्यार्थी हुँदा तपाईँले गरेका केही गल्तीहरूलाई तपाईँको आदरणीय शिक्षक सर म्याडमहरूले जुन यो गल्ती तपाईँहरूले तिमीले यस्तै गर्दैछ भनेर सर म्याडमहरूले भन्नुहुन्थ्यो, र त्यो गल्तीहरूलाई सम्झिँदा त्यो गल्तीलाई स्वीकारेर आज तपाईँ यहाँसम्म पुग्नु भएको छ, त्यतिखेरको अवस्थामा कस्तो महसुस गर्नुहुन्थ्यो र अहिलेको अवस्थामा कस्तो महसुस गर्दै हुनुहुन्छ?
2: त्यति बेलाको अवस्थामा सर, किनभने म पनि टिचिङ फिल्डमै अहिले आबद्ध भएको छु, त्यसले गर्दा त्यति बेला अलिकति नराम्रो लाग्ने, अफोर्ड फिल हुने, वाइ इज टिचिङ मी लाइक द्याट एभ्री टाइम सेइङ यो रङ भयो, यो राइट भयो, यो गरेर आऊ, त्यो गरेर आऊ है। तर अहिले म आफै प्र्याक्टिकल लाइफमा आउँदाखेरि मलाई नो हो, त्यो उहाँको एक्सपिरियन्स थियो, त्यसले गर्दा उहाँले मलाई सजेस्ट गर्नुभयो। इट मिन्स म अहिले पनि उहाँहरूलाई थ्याङ्कफुल भन्छु, जस उहाँहरूले गर्दा नि म यहाँ यो फिल्डमा आइसकेको छु। अनि यो सँगसँगै तपाईँले एकदमै बडो मार्मिक कुरा उठाउनु भयो, टिचर सँगसँगै मेरो एकजना अरू पनि विधाको मेन्टोर हुनुहुन्छ, उहाँ विगत 8 इयरबाट मेरो कन्ट्याक्टमा हुनुहुन्छ, उहाँ अर्को कन्ट्रीबाट हुनुहुन्छ, उहाँले मलाई लाइफको प्र्याक्टिकल कुरा र एउटा इन्टरनेसनल अर्गनाइजेसनमा आबद्ध पनि गराउनु भयो।
1: पक्कै पनि सर, जस्तै हामी सानो हुँदाखेरि सुरेशजी हामीलाई पनि हुन्छ, अहिले भइरहेको छ, हुन त हामी जस्तो कुनै ठुलो कामहरू अथवा ठुलो कुनै पदमा पुगेका छैनौँ, त्यही पनि हामीलाई पनि महसुस हुन्छ, हामीले सानोतिनो गल्ती गर्दाखेरि सरहरूले भन्नुहुन्छ र हामीलाई नराम्रो लाग्छ, त्यही पनि एक मनले सोचिन्छ यो गल्ती हाम्रै लागि हो, जुन गल्ती हामीलाई देखाउँदै हुनुहुन्छ त्यो गल्ती स्वीकारेर हामी सही बाटोमा हिँड्यौँ भने पछि हामीले नै केही सफलताहरू प्राप्त गर्न सक्छौँ र सही बाटोमा हिँड्न सक्छौँ भन्ने लाग्छ होइन सुरेशजी?
0: हजुर, मलाई पनि अहिले पनि हामीलाई अब कुनै सरहरू, हामी पनि अहिले विद्यार्थी जीवनमा नै छौँ होइन, अब कुनै टिचरले चाहिँ अब गाली गर्नुभयो भने चाहिँ अबदेखि हामीले के सम्झनु पर्यो भने यो पक्कै पनि सरले मेरै राम्रोको लागि भन्नुभएको भन्ने र कुनै मनमा त्यस्तो नलिने होइन, बिर्सिहाल्ने त्यस्तो चाहिँ गर्नुपर्छ है अर्जुनजी।
1: पक्कै पनि सुरेशजी, र जुन हामीले यहाँ देख्न पनि पायौँ, जस्तै सरले भर्खरै भन्नुभयो कि सानोमा हुँदाखेरि सर म्याडमहरूले एउटा गल्ती गर्दा यस्तो गर्यो भनेर भन्नुहुन्थ्यो, राम्रो नराम्रो राम्रो नराम्रो भन्नुहुन्थ्यो, त्यो सोच्दाखेरि सरलाई त्यतिखेर नराम्रो लाग्थ्यो, तर नराम्रो लागे तापनि आफूले नराम्रोलाई राम्रो बनाउनु भयो, सही बाटोमा हिँड्नु भयो, जसले गर्दा यो सफलता प्राप्त गरेर आज एउटा शिक्षकको रूपमा विनायक स्कुलमा प्राध्यापन गराइराख्नु भएको छ। त्यसैले पक्कै पनि यो हाम्रै लागि हो भनेर सोच्नुपर्छ र यो मुख्यतया हाम्रै लागि हुन पनि सक्छ, हो पनि सर सुरेशजी।
0: हजुर, अनि सरले चाहिँ कुनै बेला चाहिँ कस्तो हुन्छ भन्दाखेरि विद्यार्थीले पढाइरहेको समयमा चाहिँ विद्यार्थी ठ्याक्कै पढाइमा ध्यान नदिइरहेको अन्त ध्यान दिइरहेको हुन्छ नि, त्यतिखेर चाहिँ सरले के गर्नुहुन्छ त्यो अवस्थामा, कसरी पढाइमा चाहिँ विद्यार्थीको ध्यान केन्द्रित गर्नुहुन्छ नि?
2: एक्ज्याक्टली, तपाईँले एकदमै राम्रो क्वेसन सोध्नुभयो। अहिलेको यो टिचिङ फिल्डमा लागेका हाम्रो कलिगहरूलाई पनि मैले एउटा सजेस्ट के गर्न चाहन्छु, विद्यार्थीको एज अनुसार उसको साइकोलोजी चेन्ज हुन्छ, अनि क्लासमा तपाईँले सब्जेक्ट कन्टेन्ट मात्रै पढाउने नै टिचिङको कम्प्लिट कम्पोनेन्ट होइन जस्तो म भन्न चाहन्छु। पहिलो कुरा त तपाईँको क्लास म्यानेजमेन्टका कुरा छ, क्लासमा हामीले के म्यानेज गरिरहेछौँ, विद्यार्थीले कति पो आफूतिर इन्क्लाइन गराइरहेका छौँ, कतितिर अट्र्याक्ट गराइरहेका छौँ, कुनै बेला तपाईँले भने जस्तै हुन्छ, विद्यार्थी टिनेज हुन्छन्, तिनको आफ्नो साइकोलोजी हुन्छ, इन्ट्रेस्ट हुन्छ, अनि त्यसले गर्दा कोही कोही पढाउने बेलामा झ्यालभन्दा बाहिर देखिरहेका हुन्छ, कोहीले अरू कुरा अलिक गसिप नै गरिरहेको हुन्छ, कोहीले विस्परिङ गरिरहेको हुन्छ, अनि त्यसले गर्दा चाहिँ हामी यदि त्यसरी हेरिरहेछौँ भने आई कन्ट्याक्टका माध्यमबाट अथवा ट्र्याक चेन्ज गरेर उसलाई उठाएर अथवा के यसो स्टोरीहरू सानो स्टोरी ट्रेलिङ गरेर उसलाई जेस मोटिभेट गर्ने, तपाईँ किन बोल्नुभयो, किन डिस्टर्ब गरिराख्नु भएको छ भनेर, यो नभनेर हामीलाई विद्यार्थीलाई मोटिभेट चाहिँ गरेर आफूतिर एट्र्याक्टिभ गराउनु पर्छ जस्तो मलाई लाग्छ।
1: सरले पढाउँदै हुनुहुन्छ अहिले विनायक स्कुलमा, र यो एउटा पढाउने भन्ने कुरा एउटा कला पनि हो र एउटा पेसा पनि हो, सरले चाहिँ कुन रूपमा लिनुहुन्छ नि पढाउने?
2: म सर पढाउनु पेसा भन्दा पनि म एक प्रकारको यो आर्ट नै हो जस्तो म मान्छु, किनभने यो टिचिङ भनेको तपाईँले बुझेर मात्रै बल्ल पढाउन सक्नुहुन्छ, एउटा तपाईँको ए प्लस ल्याएर डिस्ट्रिक्ट टप गरेर विद्यार्थी राम्रो लर्नर पो हुन सक्छ, तर राम्रो टिचर हुनमा त्यो त्यतिकै आफ्नो मार्क्स अनुसार योग्य हुन्छ भने पक्कै पनि त्यसलाई ठम्म्याउन मिल्दैन, किनभने टिचिङ डिजर्भ स्किल्स, म्यानेजमेन्ट, साइकोलोजी एन्ड पेसेन्स, यो यति सबैमा हुनै पर्छ।
0: हजुर सर, एकदमै धेरै राम्रो कुरा गर्नुभयो सर। र कस्तो छ भन्दाखेरि कतिपय बच्चाहरू चाहिँ यो परीक्षाको नाम सुन्ने बित्तिकै डराउने, जस्तै हामी पनि डराउँथ्यौँ पहिला पहिला। त्यो डरलाई चाहिँ तपाईँले कम गराउनको लागि के गर्नुहुन्छ नि? त्यो डरलाई चाहिँ खुसीमा उत्साहमा बदल्नका लागि के गर्नुपर्छ होला सर?
2: एकदमै राइट क्वेसन सोध्नुभयो तपाईँको। अब बच्चालाई इक्जाम किन डर लाग्दो हुन्छ, अथवा बच्चा यसलाई एक प्रकारको इक्जामोफोबिया पनि हुन्छ कि अहिलेको टाइममा, यो इक्जामोफोबिया एक त टिचरले तपाईँलाई यति ठुलो ठुलो क्वेसन हुन्छ, टाइट हुन्छ, डिफ्रेन्ट हुन्छ, अर्को ठाउँमा जानुहुन्छ, तपाईँ राम्रो भएन भने यो गर्नु, यो रिजल्ट आउँछ, फेरि यस्तो फिडब्याक आउँछ, त्यो हामी यति ठुलो पहाड बनाइदिएका हुन्छौँ कि बच्चा पहिल्यै एक प्रकारको मेन्टली डिस्ट्र्याक्ट हुन थाल्छ कि के होला, म त के गर्न सक्छु कि सक्दैन। त्यसले गर्दा म त के भन्छु, इक्जामलाई जस्ट एज अ तपाईँले सेल्फ एसेसमेन्टको रूपमा लिनुहोस् कि म आफूलाई जाँचिरह, तपाईँको कपीमा गरेको क्वेसनको सर्टेन क्वेसनको कलेक्सनलाई तपाईँले एन्सर लेखाएर जाँच्नु भनेको त्यो मात्रै इक्जाम होइन कि, उसको ओभरअल पर्सनालिटी के छ, उसको ओभरअल रिफ्लेक्सन के छ त, कतिपय क्वेसनमा के हुन्छ, कतिपय बच्चामा के हुन्छ, उसले लेख्न जानेको हुन्छ तर भन्न जानेको हुँदैन, उसले भन्न जानेको हुन्छ तर बुझाउन जानेको हुँदैन, लेख्न जानेको हुँदैन। त्यसले गर्दा इक्जामलाई हामीले त्यतिकै टाइट नबनाएर, त्यतिकै कुनै एउटा ठुलो इस्यु नबनाएर, जस्ट ट्राई टु जस्ट इक्जामिन युर सेल्फ, तपाईँ आफूलाई टेस्ट गर्नुहोस्, लेख्नुहोस्, जुन आउँछ जति आउँछ त्यसलाई लेख्नुहोस्, मजाले आफ्नो जाँच्ने तरिका मान्नुहोस्।
1: र सरले भर्खरै अघि भन्नुभएको थियो कि मैले पढाउने चाहिँ मेरो पेसा भन्दा पनि कलाकै रूपमा मैले लिन्छु भन्नुभयो। कला भन्ने कुरा सानो ठुलो जोसँग पनि कला कला नै हुन्छ। सरलाई पढाउने बाहेक अरू के कला छ नि सरसँग?
2: सर पढाउने बाहेक अब मेरो बालकालदेखि नै म दुईवटा कुरामा रुचि राख्ने मेरो एउटा भनौँ न एउटा अर्को पार्ट पनि रहेछ, हबी भनौँ, वी क्यान से हबी एक्ज्याक्टली। मलाई म्युजिक म ठुलो एकदमै हबी हो, अनि मैले सुरुदेखि नै तपाईँको अब म्युजिक अलि सङहरू मम्बलिङ गर्ने, गुनगुनाउने, रिदमहरू मिलाउने, लिरिक्सहरूप्रति बढी ध्यान दिने, त्यसपछि मलाई म्युजिकमा अलि अगाडि आउँदाखेरि आफ्टर एसएलसी मलाई प्लस टू पछि, प्लस टू पुगिसकेपछि भनौँ न मलाई डिजेको रहर एकदमै थियो, अहिले पनि म बिटहरूबाट खेल्ने गर्छु किन मेरो अलिकति अब भनौँ न पढाइको होस्, जागिरको होस्, अथवा फ्यामिली रेस्पोन्सिबिलिटीका कारण म एउटा डिजे बन्न पाएन भनौँ न, अथवा म प्रोफेसनलमा आउन पाएन, म बेसिकली क्लब डिजेको लागि म एकदमै एक्साइटेड मान्छे आफ्नो बेलाको हो, तर अब भनौँ न अहिले त्यसलाई प्रोफेसनली मैले लग्न पाएन, बट आई लभ म्युजिक। अनि त्यो बाहेक चाहिँ मेरो इन्ट्रेस्ट भनेको तपाईँको एउटा अरू सानो पनि इन्ट्रेस्ट छ मेरो, कस्ट्युमहरू डिजाइन गर्ने, मान्छेको अटायर कसरी बनाउने, व्यक्तित्व कसरी बनाउने, व्यक्तित्व कसरी बनाउने।

0: छ। कार्यक्रम बाल प्रतिभा तपाईँले पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94.5 त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94.5 अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415 112 081415 112 को नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भने बहिनीहरू पनि हामीसँग आज हुनुहुन्छ। बहिनीहरूसँग हामी केही समयपछि कुरा गर्नेछौँ र बहिनीहरू जस्तो तपाईँ पनि स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सो नम्बरमा कल गरेर कन्ट्याक्ट गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला, प्रतीक्षारत रहनुहोला भन्दै हामी कार्यक्रमको छोटो व्यापारिक विश्राममा जान्छौँ। छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कतै नजानुहोस् है।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
2: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
1: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
1: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
2: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
1: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
1: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
1: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ, सम्पर्क फोन नम्बर 081531000 र 98625 24551।

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
2: सम्पर्क नम्बर 081535-717।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ
3: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस् कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है
2: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
3: अनुभवी तथा दक्ष शिक्षक भएको
2: अतिरिक्त क्रियाकलापमा जोड
3: सुरक्षित वातावरण र यातायातको सुविधा
2: छात्रवृत्तिको व्यवस्था
3: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
3: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने
2: सिट सीमित छन् आजै भर्ना गर्नुहोस् युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके प्रधानाध्यापक जीवराज भण्डारी सम्पर्क फोन नम्बर 9585
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
8: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सुन्नु न सावित्री जी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
10: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
2: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
10: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448 87535 र 98082454037

0: यो केही बेरको व्यापारिक विश्राम र बालगीतपछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। हामीलाई प्राविधिक कक्षबाट चन्दा दिदीले साथ दिँदै हुनुहुन्छ भने अनिर्मा म सुरेश बस्नेतसँगै
1: म अर्जुन खटिक कार्यक्रम बाल प्रतिभा लिएर तपाईँहरूको माझमा उपस्थित छन्।
0: र अब भने हामी सरसँग हामीले कुराकानी गरिसकेका छौँ र समय मिलेसम्म हामी फेरि पनि कुराकानी गर्नेछौँ। अर्जुनजी
1: होइन सुरेशजी, हामी सरको आवाजमा गीत सुन्नुहुन्छ तर हामी गीत केही समयपछि सुन्छौँ। त्योभन्दा अगाडि हामीसँग बहिनीहरू हुनुहुन्छ, हामी एकजना बहिनीलाई स्वागत गर्छौँ। बहिनी स्वागत छ रेडियो कृष्ण सार एफएम 94.1 प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद।
1: तपाईँको नाम परिचय दिनुहोस्, कहाँबाट आउनुभयो, कति क्लासमा अध्ययनरत हुनुहुन्छ र घर तपाईँको कहाँ हो?
2: म विनायक स्कुलबाट आएको हो। मेरो नाम ईसा मौर्य हो। म काला बन्जर
0: अनि बहिनीको चाहिँ के छ हालखबर? आज कस्तो लाग्दैछ? पहिलो पटक स्टुडियोमा आउनु भएको छ, कस्तो लाग्दैछ नि नानीलाई?
2: पहिलो पटक आएको मलाई अलि डर पनि लागिरहेको छ, नर्भस पनि भइरहेको छु, तर राम्रै छ बोलाउनु भएकोमा।
1: हाँ, ओके, डराउनु हुँदैन किनकि तपाईँको अगाडि तपाईँको शिक्षक सर पनि हुन्छ, त्यसै गरी हामी तपाईँकै दादाहरू हौँ, त्यसै गरी डराउनु हुँदैन। एकदम खुलेर बोल्नुहोस् र आफ्नो प्रतिभाले सुनाउनुको लागि आउनुभएको, त्यसरी खुलेर प्रतिभाहरू सुनाउनु होला र हामीले सोधेका प्रश्नहरूको खुलेर जवाब दिनु होला। होइन सुरेशजी?
0: हजुर, पक्कै पनि। र बहिनीको चाहिँ के छ पढाइ बाहेक के केमा रुचि छ, इन्ट्रेस्ट छ?
2: सिङ्गिङमा र डान्सिङमा।
0: सिङ्गिङ र डान्सिङमा छ है।
1: हामी सुरेशजी सरको गीत सुन्ने भन्दै थियौँ तर त्योभन्दा अगाडि अब ढिलो नगरिकन बहिनीको आवाजमा छोटो गीत सुन्छन्, त्यसपछि कुराकानीको क्रममा जोड्नेछन्।
2: म चाहिँ हिन्दी गीत सुनाउन गइरहेको छु र गीतको नाम दुरो दुरो हो।
1: ओके, सुरु गर्न सक्नुहुन्छ।

0: अर्जुनजी
1: हजुर सुरेशजी
0: उहाँले चाहिँ कहाँ तु कहाँ मे भन्दै एकदमै राम्रो गीत गाउनु भयो कस्तो लाग्यो तपाईँलाई
1: एकदम रमाइलो लाग्यो एकदम राम्रो गीत रहेछ सुरेशजी र खुसीको कुरा के हो भने अहिलेसम्म हामीले नेपाली गीतहरू सुन्ने गरेका थियौँ त्यसै गरी इङ्ग्लिसमा स्पिच पनि अगाडिका श्रृङ्खलाहरूमा आएको थियो भने आज हामी फरक भाषामा हिन्दी गीत सुन्न पायौँ एकदम खुसीको कुरा हो सुरेशजी
0: हजुर पक्कै पनि हाम्रो नेपाल देश भनेको बहुजाति बहुभाषिक र बहुसांस्कृतिक देश हो होइन त्यसैले चाहिँ जे होस् सबै प्रकारका भाषाहरूमा हामीले गीत सुन्नुपर्छ सबै प्रकारका भाषाहरू बोल्नुपर्छ नि अर्जुनजी
1: पक्कै पनि प्रतिभा भनेको प्रतिभा हो हिन्दी होस् नेपाली होस् इङ्ग्लिस जस्तो भए पनि प्रतिभा नै हो र एकदम मिठो आवाजमा बहिनीले आफ्नो गीत सुनाउनु भयो यसको लागि धेरै धेरै धन्यवाद
0: अनि बहिनीको चाहिँ घरमा को को हुनुहुन्छ नि
2: मम्मी बुवा हजुर बुवा अनि म मेरो दिदी मेरो भाइ
1: कस्तो चल्दैछ यहाँको पढाइ
2: राम्रै छ
0: अनि हजुरको मनपर्ने सब्जेक्ट चाहिँ कुन हो नि
2: मेरो मनपर्ने सब्जेक्ट चाहिँ इङ्ग्लिस हो
0: किन इङ्ग्लिस मनपर्छ नि हजुरलाई
2: त्यसमा राम्रो राम्रो स्टोरीहरू पनि हुन्छन् नयाँ नयाँ सिक्ने कुरा पनि छन् त्यसमा
1: र तपाईँलाई गीत बाहेक अरू के गर्न मनपर्छ नि
2: सिङ्गिङ र डान्सिङ अरू चाहिँ खाना बनाउनु पनि आउँछ अलिअलि
0: ए मान्छे यति सानी हुनुहुन्छ अनि सानी मान्छे भएर यति ठुलो काम गर्न आउँछ हजुरलाई
2: हजुर
1: जस्तै सुरेशजी के हुन्छ भनेपछि एउटा गर्ल्स भनिसकेपछि अथवा केटी भनिसकेपछि त उसलाई घरको खाना बनाउने घरमै बस्ने भनेर लिन्छ कतिपय समाजमा होइन यो अवस्थामा बहिनीले खाना बनाउनुहुन्छ सानै उमेरमा यो त एउटा म चाहिँ भन्दैन कि उहाँहरूको काम नै हो भन्ने कुरा किनकि यो खाना बनाउन हामीले पनि बनाउनुपर्छ बनाउन सबैले बनाउनुपर्छ उहाँहरूकै काम हो भनेर भन्दैन तर पनि बहिनीले सानै उमेरमा खाना बनाउँदा के भन्नुहुन्छ उहाँलाई
0: बहिनीलाई चाहिँ अब जे होस् पराए जसो चाहिँ मैले देखिरहेको हुन्छु हाम्रो घर परिवारमा चाहिँ महिला दिदी बहिनीहरू नै खाना बनाउने यताउता घराइसी काम गर्नेमा उहाँहरूको नै रुचि हुन्छ र यो सानो उमेरमा बहिनीले सिक्नु भएको छ एकदमै धेरै राम्रो हो एकदमै ठुलो मतलब प्रगति हो उहाँलाई जति आवश्यक छ त्यति सिकिसक्नु भयो होइन धेरै धेरै धन्यवाद बहिनीलाई अझै शुभकामना यसरी नै प्रगति गर्दै जानु
1: खाना पनि बनाउँदै जानु यस्तै गरी तर म चाहिँ के भन्छु भनेपछि आगामी दिनमा तपाईँको घरको फ्यामिलीहरूले खाना बनाउनेकै रूपमा मात्रै नराखिदिनुहोस् तपाईँको रुचि जे छ तपाईँको चाहना इच्छा जे छ त्यो पनि पुरा गर्नु होला सधैँभरि घरमा राखेर खाना बनाउने घरको काम गर्ने गरेर बस्न चाहिँ कसैले पनि उहाँलाई नगरिदिनु होला र बहिनी पनि आफ्नो इच्छा चाहना र रुचिलाई पुरा गर्नको लागि अघि सर्नु होला घरमा यति खाना बनाउने मात्रै भन्नुहुन्छ भने त्यो कुराबाट चाहिँ आवाज उठाएर आफ्नो खुसी जेमा छ त्यो कुरा पुरा गर्न सक्नुपर्छ
0: हजुर पक्कै पनि अर्जुनजी यो खाना भन्ने कुरा चाहिँ खाना नाना यो के भन्छ घाँस बाँस कपास भन्ने हाम्रो आधारभूत आवश्यकताभित्र पर्छ यो पनि बनाउनु पर्छ तर आफ्नो साथसाथै आफ्नो पढाइलाई पनि निरन्तरता दिन सक्नुपर्छ र आफ्नो लक्ष्य जे छ त्यो पनि पुरा गर्नुपर्छ र अर्जुनजी अब हाम्रो बहिनीको चाहिँ के छ भविष्यमा लक्ष्य के छ के बन्न चाहनुहुन्छ
2: म नेपाल आर्मी बन्न चाहन्छु भविष्यमा
1: नेपाल आर्मी बनेर हाम्रो नेपाल देशको सेवा गर्न चाहनुहुन्छ यो त एउटा सेवा पनि हो म चाहिँ सेवा पनि भन्छु र यो एउटा अब पेसा पनि हो मुख्यतया म नेपाल आर्मी बनिसकेपछि सेवाकै रूपमा लिन्छु र के छ तपाईँको सोच नेपाल आर्मी बनिसकेपछि कुन रूपमा आफ्नो भूमिका निर्वाह गर्ने सोच छ अलिकति सोच सुनाउनुहोस् तपाईँको
2: म नेपाल आर्मी बनिसकेपछि देशको सुरक्षाको लागि केही न केही त गर्छु
0: हजुर पक्कै पनि अर्जुनजी मैले सुनेको नेपाल आर्मीमा त यो के छ भने तलब पनि राम्रै पाइन्छ अरे नि स्यालेरी
1: पक्कै पनि सुरेशजी तलब चाहिँ राम्रै पाइन्छ तर योभन्दा अगाडिको श्रृङ्खलामा पनि मैले आवाज उठाएको के हो भनेपछि सुरेशजी नेपाल आर्मी भइसकेपछि आफ्नो कर्तव्य आफ्नो जिम्मेवारीको ख्याल गर्नुपर्छ आर्मी भइसकेपछि आफ्नो ड्युटीको समयमा घरको मम्मी बाबा दाई दिदी भाइ बहिनी जोसुकै भए पनि कसैलाई पनि नहेर्ने आफ्नो नेपाल आर्मीलाई दिएको जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने छ यो कतिको चुनौतीको रूपमा लिनुहुन्छ यसलाई
0: एकदमै हामीले पहिलेको श्रृङ्खलामा पनि यो विषयमा धेरै कुराकानी गरेका थियौँ त्यसैले चुनौती नै हुन्छ तर कस्तो भन्दाखेरि अब आफ्नो सेवामा चाहिँ हामीले ध्यान दिनुपर्छ आफ्नो नातागोता सम्बन्धहरूमा चाहिँ खासै ध्यान दिन नसकिने हुन्छ यो आर्मी पुलिसको पेसा अहिले अलिकति माया मारेर नै हिँड्नुपर्ने खालको हुन्छ नि अर्जुनजी
1: तर पनि खुसीको कुरा के हो भनेपछि अब आफ्नो फ्यामिलीलाई छोडे पनि एउटा देशको सेवा गर्न पाइन्छ फ्यामिलीभन्दा ठुलो देश हुँदो रहेछ भन्ने जे होस् आर्मी बन्नुहुने विभिन्न आर्मी बन्नुहुने व्यक्तित्वहरूले सोच्नु हुँदो रहेछ त्यसैले पक्कै पनि आफ्नो फ्यामिलीभन्दा ठुलो जे होस् देश नै हुँदो रहेछ देश नै हो भन्ने मलाई पनि लाग्यो सुरेशजी
0: हजुर आफ्नो श्रीमतीहरू बच्चा छोडे श्रीमती बच्चाहरूलाई छोडेर जानुपर्छ होइन कति दुःख लाग्छ होला यो पैसा त्यो दुःखको अगाडि सेवाको अगाडि पैसाको त कुनै महत्त्व नै हुँदैन त्यसैले
1: हो सुरेशजी र अब हामी फेरि पनि बहिनीको आवाजमा छोटो गीत नै सुन्छौँ नि सुरेशजी
0: हजुर म एकदमै आतुर छु बहिनीको आवाजमा गीत सुन्छु
1: ओके बहिनी कुन गीत सुनाउनुहुन्छ सुरु गर्न सक्नुहुन्छ
2: म चाहिँ फेरि हिन्दी गीत नै सुनाउँछु
1: ओके सुरु गर्न सक्नुहुन्छ
2: लख

0: एकदमै मिठो गीत गाउनु भयो अर्जुन जी.
1: अहा, सुरेश जी, आज हामीले लगातार जसो हिन्दी गीतहरू सुन्न पाइरहेका छौँ, कतिको हिन्दी बुझ्नुहुन्छ नि?
0: यो हिन्दी भन्दा पनि यो पन्जाबी गीत हो है अर्जुन जी. भन्दाखेरि हिन्दी भन्नुभयो तर यो पन्जाबी गीत हो, राम्रो लाग्छ मलाई पनि, मैले पनि सुन्छु.
1: मलाई पनि मनपर्छ सुरेशजी यो दिवस. यिनी गीतहरू भनेको एकदम चर्चित गीतहरू हुन्, पन्जाबी गीतहरू लगायत हिन्दी गीतहरू पनि एक दुईवटा चर्चामा आइरहेका विभिन्न गीतहरू छन्. यस्ता गीतहरू सुन्दा चाहिँ एकदम रमाइलो लाग्छ र गीतहरू अब बुझेपछि त राम्रो लाग्छ, नबुझे भने चाहिँ त्यस्तो कस्तो खल्लो खल्लो जस्तो लाग्छ मलाई पनि.
0: हजुर, एकदमै. अनि बहिनीको चाहिँ मम्मी बाबाले के काम गर्नुहुन्छ नि?
2: मम्मी घरको काम गर्नुहुन्छ र बाबा पुलिसमा हुनुहुन्छ.
0: भनेपछि पुलिसको छोरी पुलिस नै हुने है भविष्यमा?
1: होइन, पुलिसको छोरी आर्मी भन्ने.
0: देशको सेवा गर्दै हुनुहुन्छ बाबाले पनि, त्यही अनुसार छोरीले पनि देशकै सेवा गर्ने सोच्नु भएको रहेछ. खुसी लाग्यो,
1: मलाई पनि खुसी लाग्यो. जो बाबा पुलिस र छोरी आर्मी बनेको छिट्टै हेर्न पाइयोस् र यही सपना मेरो पनि छ, छिट्टै हेर्न पाऊँ भन्ने. त्यसैले यसको लागि म शुभकामना पनि दिन चाहन्छु र यहाँको यो सपना लक्ष्य पुरा होस्.
0: हजुर, पक्कै पनि.
1: र सुरेशजी, अब हामी छोटो व्यापारिक विश्राममै जान्छौँ कि?
0: हजुर, व्यापारिक विश्राममै जान्छौँ होला.
1: पक्कै पनि सुरेशजी. आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा. कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको तरङ्गबाट प्रसारण भइरहेको छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org/NP, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेजबाट संसारका जुनसुकै कुनामा बसेर एकसाथ कार्यक्रम सुन्दै हुन्छ बाल प्रतिभा. र कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने रेडियो कृष्णसार एफएमको स्टुडियोको टेलिफोन नम्बर 0815-122 नम्बरमा कल गरेर जस्तो लाग्छ त्यसै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भने, बहिनीहरू जस्तै स्टुडियोमा आएर तपाईँ पनि आफ्नो प्रतिक्रिया सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ. सो नम्बरमा कल कन्ट्याक्ट गरेरै हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ. त्यसको लागि प्रतीक्षा गर्नुहोला, कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला. यो कार्यक्रम हरेक शनिबार बिहान 9:30-11 बजेसम्म आउने गर्छ र कार्यक्रम सबैजना भाइ बहिनीले सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा पनि छ भन्दै हामी कार्यक्रमको छोटो व्यापारिक विश्राममा जान्छौँ. छोटो व्यापारिक विश्रामपछि पुनः आउनेछौँ. सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कति नजानुहोस् है.
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज.

0: यो केही बेरको व्यापारिक विश्राम र बाल गीतपछि तपाईँहरू सबैजनालाई प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। हामीलाई प्राविधिक रूपमा चन्दा दिदीले साथ दिँदै हुनुहुन्छ भने अनिर्मा म सुरेश बस्नेतसँगै हुनुहुन्छ।
1: म अर्जुन खटिक कार्यक्रम बाल प्रतिभा लिएर हामी तपाईँहरूको माझमा उपस्थित छौँ।
0: र अब भने हाम्रो अर्को बहिनीलाई स्वागत गर्नुपर्ने बेला भइसकेको छ। अर्जुनजी स्वागत गर्नुहोस् न अर्को बहिनीलाई।
1: हामीसँग अर्को बहिनी पनि हुनुहुन्छ। स्वागत छ तपाईँलाई रेडियो कृष्ण सार एफएम 94.1 प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
2: धन्यवाद।
0: बहिनीको नाम चाहिँ के होला नि?
2: मेरो नाम चाहिँ मुस्कान ब्रिजवासी हो।
1: मुस्कान ब्रिजवासी कहाँबाट आइपुग्नु भयो र कुन स्कुलमा कति कक्षामा पढ्दै हुनुहुन्छ?
2: म चाहिँ लोनियनपुरबाट आएको हो, विनायक स्कुलबाट। म कक्षा 10 पढ्छु।
0: कक्षा 10 पढ्दै हुनुहुन्छ। कुन सब्जेक्ट लिएर पढ्दै हुनुहुन्छ नि? कुन विषय लिएर पढ्दै हुनुहुन्छ?
2: अप्सनल म्याथ।
1: त्यसै गरी अर्को पनि विषय होला, ठिक छैन भने हामी अहिले सरसँग यो प्रश्न गर्नेछौँ कुन कुन विषय छ 9-10 भनेर। र कस्तो चल्दैछ तपाईँको पढाइ?
2: एकदम ठिकै चलिरहेछ।
0: हजुर, हजुरलाई चाहिँ सबैभन्दा मनपर्ने विषय कुन हो नि?
2: मलाई सबैभन्दा मनपर्ने विषय चाहिँ नेपाली।
1: नेपाली मनपर्छ। बोर्डिङ स्कुलमा पढेर पनि नेपाली मनपर्छ, इङ्ग्लिस चाहिँ किन मन पर्दैन नि? मैले सुने अनुसार त विशेष गरी बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरूलाई इङ्ग्लिस सब्जेक्ट नै मनपर्छ भन्ने सुनेको थिएँ। तपाईँलाई इङ्ग्लिस मन नपर्नुको कारण के हो नि?
2: इङ्ग्लिस पनि मनपर्छ तर नेपाली फेभरेट सब्जेक्ट।
0: हजुर, नेपालीकी छोरी भएर नेपाली विषय मन पराउनु यो एकदमै खुसीको कुरा हो।
1: मलाई पनि खुसी लाग्छ सुरेशजी, जस्तै कतिपय विद्यार्थी भाइ बहिनीहरूले भन्नुहुन्छ कि हामीलाई इङ्ग्लिस मनपर्छ भन्ने कुरा, तर मलाई के लाग्छ भने नेपालमा बसिसकेपछि मुख्यतः हामीले नेपालीमै फोकस गर्नुपर्छ, नेपालीमै ध्यान दिनुपर्छ र नेपाली विषय मन पराउनु पर्छ त भन्दैन, किनकि सबैको आफ्नो इच्छा हुन्छ कोही बेला कुन विषय मनपर्छ भन्ने कुरा। त्यसैले नेपाली नै मन पराउनु भन्दैन तर नेपाली भाषा चाहिँ मन पराउनु पर्छ, नेपाली ल्याङ्ग्वेज चाहिँ मन पराउनु पर्छ।
0: हजुर, पक्कै पनि। र तर इङ्ग्लिसको पनि धेरै नै आवश्यकता हुन्छ। हामी जस्तै विदेशतिर घुम्न गयौँ भने होइन, अथवा नेपालमा पनि कुनै पर्यटकहरूसँग कुराकानी गर्नु पर्यो भने त्यतिखेर इङ्ग्लिसको नि आवश्यकता छ, र इङ्ग्लिस र नेपाली दुवै भाषाको आवश्यकता छ नि अर्जुनजी।
1: हो सुरेशजी। र हामी बहिनी के सुनाउने भनेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको आज?
2: हिन्दी गीत।
1: गीत सुनाउने भनेर आइपुग्नु भएको, हामी ढिला नगरिकन गीत नै सुन्छौँ सुरेशजी उहाँको आवाजमा, र गीतपछि कुराकानी गर्छौँ नि।
0: पक्कै पनि हामी सुन्नेछौँ।
1: सुरु गर्न सक्नुहुन्छ।
2: मेरो चाहिँ गीत हो केसरिया तेरा इश्क है पिया।
1: सुरु गर्न सक्नुहुन्छ।
2: म्युजिक

0: है तूने जाने कितनों की लव स्टोरिया, केसरिया तेरा इश्क है पिया।
1: अर्जुन जी
2: हजुर
1: हजुर त एकदमै रमाउँदै हुनुहुन्छ नि गीत सुनेर,
2: एकदम मलाई रमाइलो लागिरहेको थियो। यस्तो राम्रो गीत मैले सुनेकै गीत हो र यो सुनेको गीत सुन्दा जस रमाइलो लाग्छ। साथसाथै हाम्रो टेक्निसियन कक्षामा बस्नुभएको चन्दा दिदी हाँस्दै हुनुहुन्थ्यो नि सुरेशजी,
1: हजुर उहाँलाई पनि एकदमै मनपर्ने गीत हो यो। कस्तो छ भन्दाखेरि भन्दाखेरि अर्जुनजी हाम्रो अरिजित सिंहले गाउनु भएको गीत हो नि, त अरिजित सिंहजी चाहिँ मेरो पनि एकदमै फेभरेट गायक नै हुनुहुन्छ नि।
2: मलाई पनि उहाँको गीत मनपर्छ सुरेशजी, मैले पनि सुन्ने गरेको छु। र यो मिठो गीत गाउन चाहिँ बहिनीले कहिलेबाट सुरु गर्नुभएको हो नि?
0: मेरो चाहिँ सानैदेखि सपना थियो कि म गीत गाउँ।
1: हजुर आज पुरा भयो है सपना।
2: यसरी स्टुडियोमै आएर कहिले भन्दा अगाडिका दिनहरूमा गीत गाउनु भएको छ?
0: मेरो चाहिँ आज फर्स्ट दिन।
2: कस्तो लाग्दैछ यसरी पहिलो पटक स्टुडियोमा आएर गीत गाउँदा?
0: पहिलो चोटी आउँदा डर पनि लागेछ, तर अलिअलि रमाइलो पनि भइरहेछ।
1: डराउनु पर्दैन है बहिनी। अनि हजुरलाई यति मिठो गीत गाउन कसैले सिकाएर सिक्नु भयो कि आफै सिक्नु भएको हो?
0: मोबाइलबाट सुन्दै सुन्दै आफै सिकेको।
2: सुरेशजी अहिलेको जमानामा के हुन्छ भनेपछि मोबाइलमा गीत लगाउने र केही कामहरू छ भने काम गर्दै गीत सुन्दै गरिन्छ, जसले गर्दा तर टाइम पास हुन्छ। त्यही सँगसँगै अब गीत गाउन इच्छा नै भएको व्यक्तिहरू हुनुहुन्छ भने गीत सँगसँगै गाउने र ध्यान दिएर सुने पनि याद गर्ने छ होइन सुरेशजी?
1: हजुर हजुरले चाहिँ टाइम पास भन्नुभयो, यो टाइम पास भनेको चाहिँ कस्तो हो नि अर्जुनजी?
2: टाइम पास भनेको जस्तै अब हामी बसिरहेको छौँ केही गरी, अब टाइम एकदम ढिलो गइरहेको लागिरहेको छ, केही कामहरू छैन भने गीत सुनेर भए पनि एउटा टाइम छिटो जाओस् भन्ने हुन्छ नि, एउटा अब केही कामहरू छ नि गीत सुनेर भए पनि टाइम बिताम भन्ने हुन्छ नि, त्यहीलाई भन्छु म चाहिँ टाइम पास भनेको।
1: हजुर यो टाइम पास भने चाहिँ कस्तो भन्दाखेरि हामी, मलाई चाहिँ के लाग्छ भने हामीले चाहिँ टाइमलाई पास गर्न खोज्छौँ होइन, टाइमले चाहिँ हामीलाई पास गर्दैछ नि त।
2: टाइम भनेको त कसैले रोकेर रोकिने चिज होइन, टाइम भनेको आफ्नै समयअनुसार चलिरहेको छ, तर पनि अब टाइम बितिरहेको छैन, हामीसँग केही काम छैन भने गीत सुनेर भए पनि टाइम बिताउने भन्ने बुझ्न सकिन्छ।
1: हजुर यो कस्तो छ भन्दाखेरि अर्जुनजी यो पढाइ, मेरो बानी चाहिँ के छ भने म एउटा च्याप्टर पढेँ भने त्यसपछि चाहिँ एउटा गीत सुन्छु अनि फेरि पढ्छु, यो बानी चाहिँ कस्तो बानी हो? यसलाई मैले हटाउनुपर्छ कि निरन्तरता दिनुपर्छ, तपाईँलाई के लाग्छ?
2: पक्कै पनि अब एउटा च्याप्टर भनेको त छोटो समय हो सुरेशजी, एउटा च्याप्टर पढेरै गीत सुन्नुपर्छ भन्ने चाहिँ छैन, किनकि अलि धेरै पढ्ने, किनकि अब रुल्स बनाउनु पर्छ। हामी पढ्ने विद्यार्थीहरूलाई समय एक एक सेकेन्डको पनि धेरै महत्त्व हुन्छ, त्यसैले सकेसम्म यसरी समय खेर फाल्नुभन्दा पनि सकेसम्म सक्दो प्रयास गरेर पढ्नु नै पर्छ। तर के गरी अब पढ्दा पढ्दै बोर लागिरहेको हुन्छ, त्यो समयमा चाहिँ गीत सुनेर अथवा अन्य कुराहरूमा फोकस गरेर एकछिन आफ्नो बोरलाई हटाउन सकिन्छ। तर यो एक एक च्याप्टर पढेरै चाहिँ गीत सुन्नु चाहिँ मेरो विचारमा नराम्रो नै हो सुरेशजी।
1: हजुर यो मैले चाहिँ कस्तो गर्छु भनेपछि एउटा च्याप्टर चाहिँ सकाउने, त्यसपछि एउटा गीत सुन्ने, फेरि अर्को च्याप्टर पढ्ने, त्यसपछि फेरि अर्को गीत सुन्ने, यसरी पढ्दाखेरि चाहिँ मैले बुझिरहेको हुन्छु होइन। हाम्रो सुन्ने भाइ बहिनीहरूले चाहिँ के गर्नुहुन्छ, उहाँहरूलाई कस्तो लाग्छ होइन अर्जुनजी? उहाँहरूको चाहिँ हामी प्रतिक्रिया लिन सकिरहेका छैनौँ।
2: बुझे तापनि सुरेशजी मेरो विचारमा, किनकि अब एक च्याप्टर पढेर गीत सुनेर फेरि एक च्याप्टर पढ्यो भने बुझ्न त बुझिन्छ, तर पनि हाम्रो समय खेर गइरहेको हुन्छ। कम्तीमा पनि एउटा गीत 4-5 मिनटको हुन्छ र एउटा च्याप्टर पढ्ने नै विद्यार्थी हो, छिटो नै रिडिङ गर्न सक्छ। फेरि रिडिङ गरेर मात्रै पनि हुँदैन, बुझेर पढ्ने हो भने छिटो रिडिङ गरेर पढ्न सक्छ भने कम्तीमा धेरै लाग्यो भने 6-7 मिनटमा एउटा च्याप्टर पढ्न सकिन्छ।
1: हजुर
2: ढिलोमा
1: कतिपयको बानी चाहिँ के हुन्छ भन्दाखेरि, तपाईँले मैले चाहिँ जस्तो अब एक च्याप्टर पढेर गीत सुन्छु, तर कतिपयको बानी कस्तो हुन्छ, गीत सुन्दै पढाइ गर्ने के ब्याकग्राउन्ड म्युजिक हुन्छ नि, जस्तो अहिले हामी कार्यक्रम बाल प्रतिभा सञ्चालन गरिरहेका छौँ नि, हो यसरी नै पढ्ने पनि बानी हुन्छ। अब आफ्नो तरिका हुन्छ, जस्तो अब तपाईँले बुझ्नुहुन्न भन्ने सबैले नबुझ्ने पनि हुँदैन जस्तो लाग्छ कि मलाई चाहिँ।
2: हो त्यो पनि हो सुरेशजी, तर हो अब गीत सुनेरै कोही कोही बुझ्नुहुन्छ, त्यस्तो उहाँहरूको व्यवहार छ, म गीत सुनेर पनि पढ्दै बुझ्न सक्छु भन्ने व्यवहार छ भने त्यसरी सकियो। तर मेन कुरा चाहिँ के हो भने एउटा च्याप्टर पढेर रोकिएर गीत सुनेर फेरि च्याप्टर पढ्ने गरेर टाइम चाहिँ खेर फाल्नु भएन भन्ने हो।
1: हजुर अब जे होस् यो कस्तो भयो भन्दाखेरि गीत सुन्ने र पढ्ने काम एउटै समयमा भयो, यो त टाइम पास भन्दा पनि मलाई लाग्छ समयको झन् राम्रोसँग सदुपयोग भयो नि अर्जुनजी।
2: यो त मैले माने, जस्तै अब च्याप्टर पढ्दा पढ्दै गीत सुन्यो भने त त्यो त ठिकै हो, त आफ्नो पढाइ बिग्रिँदैन भने, तर रोकिएर हुन्छ नि, एउटा च्याप्टर पढ्यो फेरि रोकिएर गीत सुनेर फेरि च्याप्टर पढ्ने गऱ्यो भने त्यसरी चाहिँ टाइम खेर गइरहेको हुन्छ, त्यसरी गर्नु भएन।
1: हजुर अब कस्तो छ भन्दाखेरि अर्जुनजी, एकैछिन हामी बहिनीसँग पनि थोरै कुरा गरौँ, त्यस विषयमा चाहिँ फेरि एकछिन कुरा गरौँला है त।
2: बहिनी घरमा को को हुनुहुन्छ यहाँको?
0: मेरो घरमा चाहिँ म, मेरो बुवा, मेरो मम्मी, मेरो दुईटा भाइ, मेरो हजुरबुवा, हजुरआमा।
2: यहाँ ठुली सानी के हुनुहुन्छ?
0: म जेठी।
1: अनि मम्मीले चाहिँ हजुरलाई कुन नामबाट बोलाउनुहुन्छ नि?
0: मलाई?
1: हजुर
0: मलाई चाहिँ मेरो नाम रियल मुस्की भनेर।
2: मुस्कानको सर्ट नाम मुस्की नै हो र गाउँघरतिर के हुन्छ भनेपछि सुरेशजी अब एउटा मेन नामभन्दा पनि एउटा उपनाम राखेर बोलाउने गर्ने विभिन्न स्थानहरूमा चलन छ विभिन्न गाउँहरूमा त्यस्तो भइरहेको हुन्छ मेन नामभन्दा पनि उपनाम राखेर बोलाउने भन्ने यस्तो कस्तो लाग्छ नि यस्तो भइरहेको हेर्दा
1: यो उपनाम राख्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब जस्तै घरको जेठो छोरा छ भने उसलाई कस्तो गर्नुहुन्छ भने अभिभावकले उसलाई चाहिँ जस्तै म घरको जेठो छोरा हो मलाई मेरो नाम सुरेश हो होइन तर मलाई सुरेश भनेर मम्मीले बोलाउनु हुँदैन मलाई चाहिँ बाबु भन्नुहुन्छ कहिलेकाहीँ चाहिँ ओ जेठा भन्नुहुन्छ जस्तो घरकी कान्छी छोरी छन् भने घरको कान्छी छोरीलाई पनि कान्छी भनेर बोलाउँदाखेरि एकदमै राम्रो सुनिन्छ नि त्यो जुन रियल नाम हो त्यो नामभन्दा पनि घरको जुन नाम छ त्यो नाम चाहिँ अझै राम्रो लाग्छ मलाई त्यसैले सोधेको हो नि
2: कतिपय ठाउँमा के हुन्छ भने त्यो राम्रो लाग्नुभन्दा पनि उपनाम राख्नुको कारण के हुन्छ भने एउटा मायाले बोलाउने नाम हुन्छ कि जस्तै अब तपाईँले भर्खरै भन्नुभयो कान्छी हुनु सानो घरको सानो हुनुहुन्छ भने कान्छी वा कान्छा भनेर बोलाउनुहुन्छ त्यो एउटा मायालु तरिकाले राखेर नामले बोलाइएको पनि हुन्छ होइन सुरेशजी
1: हजुर पक्कै पनि र त्यसैले नै यो नाम चाहिँ सुन्दाखेरि एकदमै राम्रो सुनिएको हो
2: हामी फेरि पनि कुराकानीको कारणमा जोड्नेछौँ त्योभन्दा अगाडि बहिनीको आवाजमा फेरि पनि अर्को गीत हामी सुन्छौँ नि
1: बहिनी कुन गीत सुनाउनुहुन्छ नि अब
0: नेपाली
2: सुरु गर्न सक्नुहुन्छ नेपाली गीत
0: मेरो गीत चाहिँ हो मन बिनाको धन ठुलो हो कि धन बिनाको मन
2: ओके सुरु गर्न सक्नुहुन्छ

0: हजुर अर्जुन जी,
1: हजुर सुरेश,
0: मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो, हजुर नै भन्नुहोस् न।
1: मेरो विचारमा चाहिँ सर्वप्रथम यो गीत गाउनु भएको आदरणीय कलाकार अशोक के
0: अशोक दर्जी आदरणीय भन्दा पनि उहाँ चाहिँ
1: भाइ नै हुनुहुन्छ, पनि अब कलाकार भइसकेपछि मलाई ठुलो नै लाग्छ। त्यसैले अशोक भाइले गाउनु भएको गीत एकदम मनपर्छ र मन बिनाको धन ठुलो भन्ने भनाइमा चाहिँ मलाई मेरो मन नै ठुलो लाग्छ। अब कसलाई कस्तो लाग्छ भन्ने कुरा त उहाँले जान्नुहोस्, तर धन भन्दा पनि मलाई मन नै ठुलो लाग्छ
0: हजुर। तर धन भएन भने जीवन चलाउन गाह्रो हुन्छ नि अर्जुनजी, मात्रै मन भएर त कसरी चल्छ नि जीवन?
1: हाम्रो मन भएन जस्तै हाम्रो कमाउने मन भएन भने कसरी कमाउने, अनि कमाइएन नै भने पैसा कसरी आउँछ आफूसँग?
0: हजुर हो,
1: मेन आफ्नो मन हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, मन र धन दुवै आवश्यक छ नि अर्जुनजी, कुनै एउटाको पक्ष लिनुभन्दा पनि मन र धन दुवै हामीलाई आवश्यक छ। यो दुवै भनेको चाहिँ जीवनको महत्त्वपूर्ण पाटाहरू हुन्, त्यसैले हामी दुवैलाई चाहिँ यसको दुवैको पक्ष लिन आवश्यक छ।
1: र यो मिठो आवाजमा बहिनीले गीत गाउनुभयो मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने, निकै राम्रो भोइस आवाज छ यहाँको। योभन्दा अगाडि कुनै कार्यक्रमहरूमा भाग लिएर यसरी गीत गाउनु भएको थियो कि आफ्नो स्कुलहरूमा भएको कार्यक्रमहरू अथवा अन्य कुनै बाहिर कार्यक्रमहरूमा?
2: स्कुलमा जस्तो कि सङ्गहरूको प्रोग्राम हुन्थ्यो भने तब गाउँथे।
0: हजुर, स्कुलहरूमा हुन्थ्यो
1: सिङ्गिङ प्रोग्रामहरू?
0: हजुर हुन्थ्यो र गाउँथे भन्नु खोज्नु भएको छ उहाँले चाहिँ। अनि कस्तो लाग्छ यस्तो कार्यक्रमहरूमा भाग लिन पाउँदा हजुरलाई?
2: एकदमै राम्रो।
1: अनि अहिलेसम्म फर्स्ट सेकेन्ड केही हुनुभएको छ कि यस्तो कार्यक्रमहरूमा भाग लिएर गीत गाउँदा?
2: स्कुलमा एकचोटि सेकेन्ड भएको थियो, गीत गाथे तब।
1: बधाई छ यहाँलाई, ढिलो भए पनि सेकेन्ड आउनु भएको रहेछ कार्यक्रममा भाग लिएर सिङ्गिङ गरेर गीत गाएर, यसको लागि धेरै धेरै बधाई छ यहाँलाई।
0: हजुर, अनि हजुरलाई यो कुन गीत गाएर हजुर सेकेन्ड हुनु भएको थियो नि?
2: मैले
0: हजुर
2: त्यो दिन तना दिन तन
1: दिन तना दिन भन्ने गीत गाउनु भएको थियो। गीत मैले पनि सुनेको छु सुरेशजी, तर हामीसँग समय नभएको कारणले हामी व्यापारिक विश्रामतिर जानुपर्ने हुन्छ। र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्ण सार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्ण सार एफएम 94.5 तरङ्ग मार्फत सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarefm.com.org.np, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.5 अफिसियल फेसबुक पेजबाट संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा सम्बन्धी कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122 081415122 को नम्बरमा कल गरेर जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहोला। भनी बहिनीहरू जस्तै तपाईँ पनि स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि प्रतीक्षारत रहनुहोला, कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्दै हामी कार्यक्रममा छोटो व्यापारिक विश्राममा जान्छौँ। छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ रेडियो कृष्ण सार एफएम साथै कार्यक्रम बाल प्रतिभा छोडेर कति नै जानुहोला है।
3: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
4: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: केही बेरको व्यापारिक विश्राम र बाल गीतपछि फेरि पनि आदरणीय श्रोता मित्र एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। हामीलाई यति बेला प्राविधिक कक्षबाट आदरणीय चन्दा दिदीले साथ दिँदै हुनुहुन्छ भने अनिरम छौ म सुरेश बस्नेत
1: र म अर्जुन खट्टिक रेडियो कृष्णसार एफएम 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा लिएर तपाईँहरूको माझमा हामी उपस्थित छौँ।
0: हजुर, अब भने अर्जुनजी मलाई त सरलाई स्वागत गर्न मन लागिरहेको छ, के गर्ने?
1: हामी फेरि पनि सरसँगै कुराकानी गर्छौँ र सुरेशजी अघि हामीले सरको गीत सुन्ने भनेर भनेको थियौँ, त्यसैले भाइ बहिनीहरूले पनि सोच्दै हुनुहुन्छ होला ऊ सरले कस्तो गीत गाउनुहुन्छ र सरले गीत गाउँछु भनेर जानुभएको थियो, अहिलेसम्म आउनु भएन भनेर प्रतीक्षा गर्दै हुनुहुन्थ्यो होला। तपाईँहरूको प्रतीक्षाको घडी सकिसकेको छ, अब हामी सरको आवाजमा सर्वप्रथम छोटो गीत।
0: हजुर, पक्कै पनि स्वागत छ सर हजुरलाई फेरि पनि।
2: धन्यवाद।
1: र अब स्वागत गरिसकेपछि सुरेशजी हामी कुराकानी गर्नुभन्दा पहिले हामी गीत नै सुन्छौँ सरको आवाजमा। सर सुरु गर्न सक्नुहुन्छ आफ्नो गीत, कस्तो गीत सुनाउनु?
2: सर धन्यवाद पुनः, म तपाईँलाई एउटा सानो एउटा अन्तरा सुनाउने छु जुन चाहिँ मेरो एकदमै फेभरेट हो, म सधैँ पनि मम्लिङ गर्छु अनि यसको मिनिङ पनि एकदमै डिप रहेको छ। हाम्रो नेपालको भौगोलिक स्थिति र सबै सार्वभौम कुराहरू समेटेर बनाइएको हो यो गीत। आदरणीय उदित नारायण झाज्यूबाट गाइएको हो अनि म यसलाई यसको एउटा सानो पङ्क्ति राख्न खोजिरहेको छु।
1: सुरु गर्न सक्नुहुन्छ सर।

0: हजुर सर, एकदमै धेरै धेरै धन्यवाद। हजुरको आवाज एकदमै मिठो छ र उदित नारायण झाजीले नै गाए जस्तै लाग्यो। अलिकति मिल्दो जुल्दो लाग्यो हजुरको आवाज चाहिँ।
1: मलाई पनि त्यस्तै लाग्यो सुरेशजी, एकदम मिठो आवाज रहेछ सरको र एकदम हाम्रो देशकै लागि रचिएको जस्तो गीत पनि गाउनुभयो। एकदम रमाइलो छ गीत चाहिँ सुरेशजी।
0: हजुर, अनि सरलाई चाहिँ कस्तो लाग्छ नि हाम्रो नेपाल देशको बारेमा थोरै केही भनिदिनुहोस् न सर।
2: सर, नेपाल देशभन्दा म त यसलाई जननी जन्मभूमि छ स्वर्गादिपी गरिएछु भने जस्तै हाम्रो देश स्वर्ग हो अनि स्वर्ग आमाभन्दा पनि आफ्नो सर्वस्वभन्दा पनि एकदमै प्यारो भएको मेरो देश हो अनि म आफ्नो देशको यो एउटा नागरिक भएको यो परिधिभित्र जन्मिन पाएको म एकदमै गौरवान्वित फिल गर्छु अनि म जुन बेला नेपालगञ्ज आफ्नो जन्मस्थान छोडेर म अहिलेसम्म 10 जिल्लाको यात्रा गरिसकेछु अनि म अन्नपूर्ण बेस क्याम्पको नजिक पनि बसेर कार्य गर्ने मौका पाएको छु। त्यति बेला जब म अन्नपूर्ण हिमाल हेर्थेँ काम गर्ने क्रममा अथवा फ्री भएको बेलामा कफी खाने क्रममा म जहिले नि ओ रियली यो मेरो मदरल्यान्ड हो, स्वर्गभन्दा कम छैन र म यो गीत सधैँ गुनगुनाउँथे पहराको छातीबीच।
0: हजुर सर, पक्कै पनि हामीले चाहिँ आफ्नो जहाँ गए पनि हामीले आफ्नो जन्मभूमिलाई चाहिँ बिर्सनु हुँदैन।
1: र सुरेशजी, भूमिकै कुरा गर्दाखेरि मलाई एउटा प्रश्न भर्खरै के आयो, हाम्रो नेपालमा अहिले यो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो कुरा रहेको छ।
0: हाम्रो
1: सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहजीले जुन आफ्नो संसद भवनमा आफ्नो सांसदहरूसँग प्रश्न उत्तरको कार्यक्रम गर्दाखेरि जुन जवाब दिनुभएको थियो कि म प्रधानमन्त्री हुनु,
0: हजुर उहाँले चाहिँ के भन्न खोज्नु भन्दाखेरि उहाँलाई चाहिँ पहिला थाहा थिएन अरे यो कुरा है, उहाँ चाहिँ जब प्रधानमन्त्री हुनुभयो त्यसपछि चाहिँ थाहा भयो भन्नुभयो होइन। भारतले चाहिँ हामीले सुन्दै आइरहेका थियौँ भारतले चाहिँ नेपालको सीमाहरू मिच्ने गर्दछ, तर उहाँले चाहिँ के भन्नुभयो भने नेपालले पनि भारतको सीमाहरू मिचेको छ, जमिन कब्जा गरेको छ भन्नुभयो है।
1: यो विषयमा सर त हामीभन्दा अगाडिदेखि नै हुनुहुन्छ र सरको उमेर पनि लगभग धेरै नै छ।
0: हजुर, धेरै बुझ्नु भएको छ,
1: धेरै बुझ्नु भएको, त्यसैले यो अवस्थामा सरले चाहिँ के भन्नुहुन्छ, सरले के बुझ्नु भएको छ?
0: हजुर, यति बेला चाहिँ हाम्रा धेरै भाइ बहिनीहरूले सुन्दै हुनुहुन्छ होला होइन, अब भाइ बहिनीहरूलाई हामी सबैलाई एकदमै सम्झाउने तरिकाले हाम्रो सरले चाहिँ भनिदिनुहोस् न।
2: एकदमै तपाईँले इम्पोर्टेन्ट कुरालाई रेज अप गर्नुभएको छ, म यसमा के भन्न चाहन्छु, तपाईँको हाम्रो देश एकदमै भौगोलिक कुराले अथवा सबै कुराले सम्पन्न विविध कल्चर भएका अनि विभिन्न जियोग्राफिकल स्टेट भएका देश हो, त्यसले गर्दा हाम्रो देशले कुनै पनि सीमा विवादका लागि तपाईँको विभिन्न सर्वेहरू रिपोर्टहरू लाइक इपिजी रिपोर्टहरू यिनीहरू सर्वेहरू भएका हुन्, तर त्यसमा पनि कुनै बेला पनि कुनै रेकर्डमा त्यस्ता छैन कि हाम्रो देशले सीमा मिचेको छ छिमेकी मुलुकको, म नाम कसैको लिन चाहेन, छिमेकी मुलुक नै हो। अनि त्यसपछि मैले एउटा कुरा के एड गर्न चाहे, ठिकै छ अब यसरी पब्लिकली बिङ अ लिडर अफ द नेसन तपाईँले पब्लिकली अननोइङली भन्नुभएको छ भने त्यसलाई तपाईँले एप्लोदाइज गर्नुहोस्, तर यसरी पब्लिकली आएर बिना कुनै फ्याक्टको बिना कुनै कन्फर्मेसनको तपाईँले यो कुरा भन्न एकदमै पक्कै पनि सुहाएको छैन अनि यो डिजर्भ पनि गर्दैन यस्तो पोजिसनबाट। र अर्को कुरो तपाईँको यदि सीमा हो अब हाम्रो ओपन बोर्डर भएको देश हो त त्यसले गर्दा कहीँ 1 तल 1 माथि भएको कुरा यदि रहेछ भए पनि त्यसलाई हामी मिच्ने शब्द चाहिँ उपयोग जस्तो मलाई लागेन। अब यो एक प्रकारको मैले पनि म न्युज एकदमै लाइभ हेरिरहेको थिएँ त्यति बेला अनि जुन प्रकारको हाम्रो संसदमा अहिले गतिविधि भइरहेको छ अनि सांसदहरू तपाईँको एमपीहरूले एकअर्कामाथि उठेर हान्ने र स्पिकरमाथि पनि जम्प गर्ने, यो एक प्रकारको रिस होइन कि यो एक प्रकारको ब्लन्डर जस्तो फिल भइरहेको छ कि रियली इन दिस कन्ट्री इन आवर कन्ट्री के लिटरेट पिपलहरू छन् र कि मात्रै पोलिटिक्स र व्यक्तिगत स्वार्थका लागि मात्रै हानाहान गर्ने यो त्यो गर्ने इन्टरनेसनल सेनेरियोमा तपाईँको ग्लोबल फ्यामिलीमा के मेसेज गइरहेको छ त, कस्तो मान्छे इलेक्टेड भएर आएका छन् सबै ठुला ठुला डिग्री लिएका ठुला ठुला एकाडेमी ब्याकग्राउन्डका भन्ने भनिरहेछन् तर बिहेभियर चाहिँ यस्तो आइरहेछ भने यो नहोस् म चाहन्छु र यसलाई डिप्लोमेटिक बायोलेक्टरल डिस्कसनले दुवै देशका अब फरेन लिडर भए अथवा तपाईँको फरेन मिनिस्टरहरू फरेन सेक्रेटरी सेक्रेटरीजहरू यिनीहरू बसेर अनि तपाईँको इपिजी रिपोर्टहरूलाई सर्वे गरेर अब यो पालो छ कि तपाईँको यो जुन हाम्रो ल्यान्डको डिस्प्युट छ यसलाई कम्प्लिटली सल्भ गरेर र यसलाई युनाइटेड नेसनबाट सर्टिफाई गरेर हामीले चाहिँ अब यसलाई कन्फर्मेसन गर्नुपर्ने अवस्था देखिएको छ।
1: निकै राम्रो भनाइ सरले आफ्नो राख्नुभयो, यो पक्कै पनि हो सुरेशजी। मैले पनि यो बालनजीले भनिरहेको बेला मैले पनि लाइभ सुनिरहेको थिएँ र उहाँको यो भनाइ सुनिसकेपछि मैले पनि धेरै खोज अनुसन्धान गरेँ सुरेशजी। योभन्दा अगाडिका सन्धिहरूमा भएको सम्झौताहरूलाई हेरेँ, मैले आफूले भेटाएको ठाउँबाट जति सक्दो प्रयास गरेर खोजेँ र विभिन्न न्युज प्रोकास्टहरू पनि हेरेँ र विभिन्न व्यक्तित्वहरूको अग्रज व्यक्तित्वहरूको भनाइ पनि सुने। त्यहाँ कतै पनि भनिएको छैन कि नेपालले पनि विभिन्न देशहरूको सीमा मिचेको छ अथवा भूमि मिचेको छ भन्ने कुरा। तर नेपालले जस्तै भारतले पनि नेपाल जस्तै भारतीय नागरिकहरूले नेपालको भूमि भोग चलन गरेर सामान्य खेतीबारीको लागि प्रयोग गर्दैछन् भने नेपालको नागरिकहरूले पनि भारतको जमिनलाई भोग चलन गरेर सामान्य खेतीबारीको लागि प्रयोग गर्दैछन्।
0: हजुर, यसलाई चाहिँ मिचेको भन्न पाइँदैन। र अब सरबाट चाहिँ मैले जान्न चाहेँ बालन शाहजीले चाहिँ अब के गर्नुपर्छ, उहाँले चाहिँ यस्तो भनिहाल्नु भयो, उहाँले चाहिँ यो आफ्नो भनाइलाई फिर्ता लिनुपर्छ अथवा यसलाई चाहिँ निरन्तरता दिनुपर्छ।
2: एकदमै तपाईँले राइट क्वेसन गर्नुभयो। अब बिइङ अ लिडर, हामीले अब लिडर भनेपछि म आफै लिडर भएको होइन, जनताले चुनेर विश्वास गरेर पठाएका हुन्, त्यसले गर्दा जनताको मर्म अनुसार र देशको हित अनुसार देशको रेस्पेक्ट र सार्वभौम एउटा जुन सोभेनिटी लाई कसरी प्रिजर्भ गर्ने, कसरी प्रमोट र एउटा रिफ्लेक्टिभ वेमा राख्ने गरी, यदि इनकेस उहाँबाट कहिले कहिले हुन्छ मान्छेको बोल्दा बोल्दा टङ स्लिप हुन्छ, इजन्ट इट, कोही कुरा अननोइङली बोलिन्छ अथवा केही कुरा हामीले भन्न खोजेका हुन्छौँ अर्को, तर त्यो इलाबोरेट अर्कै तरिकाले भइरहेको हुन्छ, त हामीले त्यसलाई एज अ भनौँ न त्यसलाई एकचोटि फेरि फ्याक्टहरू फाइन्ड आउट गरेर र उहाँलाई चाहिँ फेरि ठिक छ ल मबाट मिस्टेक भयो अथवा मेरो टङ स्लिप भयो अथवा मैले यो कुरा भन्न खोजेको थिएँ, त्यसलाई जस्ट एक्सप्लानेसन गरेर कि मैले मिचेको शब्द अलिकति उपयोग त भएन, मसँग फास्टमा निस्क्यो चाहिँ कारण यो पो रहेछ कि कहीँ कतै केही यता पनि भयो होला उता पनि भयो होला भने मैले भन्न खोजेको यो थिएँ, तर तपाईँहरू माझ यसरी तपाईँहरूले चाहिँ रिसिभ गर्नुभयो यो कुरा भनेर अहिलेको स्थितिलाई साम्य बनाएर र जुन जनताले उहाँलाई विश्वास गरेको छ, विश्वासको मत दिएको छ, त्यो कुरालाई उहाँले प्रुभ गरेर अगाडि हाम्रो देशले अगाडि बढाउनु छ।
1: र सुरेशजी, हामी कुराकानीको क्रमलाई फेरि पनि जोड्नेछौँ, साथसाथै हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि पुग्न लागिसकेका छौँ, त्यसैले हामी फेरि पनि सरको आवाजबाट छोटो गीत सुन्छौँ कि
2: हुन्छ। सर, म एउटा सानो गीत सुनाउन चाहन्छु।
1: हस्, सुरु गर्न सक्नुहुन्छ।
2: गुरासको फेद मुनी

0: अँ यो मिठो गीतको लागि सरलाई धेरै धेरै धन्यवाद। सुरेशजी, हामी कार्यक्रमको अन्त्यमा आइसकेको छौँ, त्यसैले अब हामी कार्यक्रमको अन्त्यमा हामीसँग उपस्थित तिनैजना बहिनी साथै सरको भनाइ सुन्छौँ।
1: हजुर, सुरुमा चाहिँ हामी कसको भनाइ सुन्छौँ?
0: बहिनी, स्टुडियो समय आएर आफ्नो महत्त्वपूर्ण समय दिएर हामीमा आएर आफ्नो प्रतिभा सुनाउनु भयो र कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यतिखेर सुनेर बस्नुहुने सम्पूर्ण भाइ बहिनी तथा श्रोता लगायत तपाईँको घर फ्यामिलीहरूले पनि सुन्दै हुनुहुन्छ, शिक्षक सरहरूले पनि सुन्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ उहाँलाई कार्यक्रमको अन्त्यमा?
1: हजुर, अन्त्यमा बहिनीलाई के भन्न मन छ, हजुरलाई जे भन्न मन छ त्यही भन्नुहोस् न।
0: तपाईँलाई यो ठाउँ सधैँभरि खाली रहन्छ भन्नुको मतलब तपाईँलाई हामी फेरि पनि निम्ति आउनेछौँ र स्टुडियोसम्म ल्याएर तपाईँको प्रतिभाहरू फेरि पनि सुन्ने समय यहाँलाई दिनेछौँ र हामीसँग अर्को बहिनी पनि हुनुहुन्छ।
1: बहिनी, के भन्न चाहनुहुन्छ नि कार्यक्रमको अन्त्यमा? हजुरहरू दुवैजना बहिनीसँग चाहिँ फेरि पनि कुराकानी गर्ने मौका मिलोस्। सर, अब हामी सरको भनाइ पनि सुन्छौँ नि अन्त्यमा।
0: सर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, कार्यक्रमको अन्त्यमा के भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम त तपाईँहरूलाई दुवैजनालाई मैले लेट थाहा पाए अनुसार तपाईँको कार्यक्रम यत्रो राम्रो ग्रान्ड कार्यक्रम छ, राम्रो कन्सेप्चुअल कार्यक्रम छ, त्यसको लागि एकदमै ह्युज कङ्ग्रेचुलेसन टु बोथ अफ यु गाइस दैट यु हैव डन इट।
1: थैंक यू सर।
2: अनि अर्को कुरो मैले के भन्न चाहे, अब स्कुलमा म स्कुल म्यानेजमेन्ट र टिचर्स र स्कुल लिडर्सहरूलाई अन बिहाफ अफ मी आई वुड लाइक टु से द्याट नट ओन्ली टिचिङ द सिलेबस अफ दिस कन्ट्री, जस्ट यु विल ह्याभ टु मेक अ क्याजुअल अफ ओभरअल development of the children's, the kids who is present in your school, enrolled in school, okay? So, अनि त्यसले गर्दा चाहिँ ओभरअल डेभलपमेन्ट गरौँ, एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि विद्यार्थीहरूलाई त्यत्तिकै प्रोत्साहन गरौँ र किन भन्दाखेरि हाम्रो यो फर्दर स्ट्रिमले पनि विभिन्न प्रकारका तपाईँको करियर स्कोप्सहरू देखाउँछ, लाइक स्पोर्ट, म्युजिक, आर्ट। अनि एउटा कुरा मैले अरू पनि भन्न खोजिरहेको छु, यो मेरो म्यासेज हो, तपाईँहरूले पछि यसलाई आफ्नो कार्यक्रम मार्फत पनि गर्नुहोला। मैले नेपालको कन्टेस्टमा इङ्ग्लिस ड्रामाको त्यति प्रमोसन भएको मैले हेरेको छैन, त्यो म चाहन्छु कि इङ्ग्लिस मात्रै बच्चाहरूलाई पढाएर अथवा बोल्न लगाएर मात्रै हुँदैन कि त्यो विधामा कसरी एक्ट गर्ने र हाम्रो जुन प्रिभियस हाम्रा एकदमै एक्सपर्टहरू, विद्वानहरू, लर्नरहरू भएका छन्, लाइकका म नाम लिन चाहन्छु, जुलियस सिजर भयो, मर्चेन्ट अफ भेनिस भयो, त्यस्ता त्यस्ता ड्रामाहरू स्टोरीहरूमा आधारित बच्चाहरूले कुन प्रकारको नयाँ नयाँ तिनीहरूलाई क्यारेक्टराइज गरेर ड्रामाहरू सिकाउने, तिनीहरूलाई त्यो एउटा इपिक्सहरूका बारेमा विभिन्न प्रकारका हाम्रा वैदिक बुक्सहरू छन्, एक्स्ट्रा कुराहरू छ, त्यो सबै कुराहरूलाई एउटा एजुकेसनमा समावेश गरेर मल्टी स्ट्रिम टाइपको एउटा ल्याङ्ग्वेज युज गरेर र मल्टी स्ट्रिम सब्जेक्ट को कन्सेप्टहरूलाई मिलाएर नयाँ नयाँ विधामा हामीले एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि गराउनुपर्छ, किन त्यो एउटै कोठामा एउटै चारैवटा भित्तामा तपाईँले मात्रै त्यही कुराहरू हटाएर गरेर त्यो विद्यार्थीको ल ठिक छ, उसले एकाडेमिकमा उसको राम्रो होला, बट हामी के हेरिरहेका हुन्छौँ, कसैको ह्यान्डराइटिङ राम्रो हुन्छ तथा उता उसको ओरल राम्रो हुँदैन, उसको डिक्टेसन राम्रो हुँदैन, उसले सब्जेक्ट कन्टेन्टलाई भन्न सकिरहेको हुँदैन, भनेपछि हामी सबै विधामा ध्यान दिन साथसाथमा उसले कुन फिल्डमा उसको इन्ट्रेस्ट, उसको इन्क्लाइनेसन बढी छ, त्यो इन्क्लाइनेसन फिल्डलाई हामीले उसलाई राखेर, उसको प्यारेन्टलाई राखेर, उसको करेन्ट स्कोप र फ्युचर स्कोप दुवै प्यारेन्टलाई एक्सप्लेन गरेर हामीलाई त्यसमा पनि विद्यार्थीले प्रमोट गराउनुपर्छ जस्तो मलाई लाग्छ।
1: हस्, धेरै धेरै धन्यवाद सरलाई, र आज हजुरबाट हामीले धेरै ज्ञान गुणका कुराहरू सिक्न पायौँ, साथै मनोरञ्जन पनि भयो। र अर्जुनजी, अब भने बिदा माग्नुहोस् न, अब जाने बेला भइसकेको छ नि।
0: हामीसँग दुईजना बहिनीहरू हुनुहुन्थ्यो, साथै सर पनि हुनुहुन्थ्यो, उहाँहरू तिनैजना विनायक एजुकेसन एकाडेमी स्कुलबाट आउनुभएको थियो। यहाँहरू तिनैजनालाई हाम्रो दुवैजना व्यक्तिगत तर्फबाट, त्यसै गरी रेडियो कृष्ण सार एफएम होल टिमको तर्फबाट धेरै धेरै धन्यवाद, महत्त्वपूर्ण समय दिएर हाम्रो भाइ बहिनीहरू लगायत श्रोताहरूलाई रमाइलो गराइदिनु भयो। त्यसै गरी सरले सिकाइमा आधारित कुराहरूमा आफ्नो केही बनाएर राख्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद फेरि पनि दिन चाहन्छु। यति जेल सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता तथा भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। रेडियो कृष्ण एफएम 94.5 मेगाहर्ट्जको माध्यम, त्यसै गरी www.radiokrishnasarfm.com.org.np को माध्यम, त्यसै गरी हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.5 मेगाहर्ट्जको माध्यमबाट सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता तथा भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने रेडियो कृष्ण सार एफएम 94.5 मेगाहर्ट्जको टेलिफोन नम्बर 081415122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। त्यसै गरी बहिनीहरू जस्तै स्टुडियोमा आएर तपाईँ पनि आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ र सुनाउन सक्छु जस्तो लाग्छ।

0: लाग्छ भने हामीले नम्बर छोडिरहेका छौँ, सो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि नम्बर टिप्न सक्नुहुन्छ 9786487682485 01। सिगरेटको नम्बर रहेको छ 9703500753 97053007053। दुवै नम्बरमध्ये जुनसुकै नम्बरमा कल गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भन्दै हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। यदि त्यो सुनेर साथ दिनुहुने श्रोता तथा भाइ बहिनीहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद। र टेक्निसियन कक्षमा रहेर हाम्रो आवाज तपाईँहरूको सामु पुर्याउन मदत गर्नुहुने टेक्निसियन चन्दादीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै म कार्यक्रम प्रस्तुत अर्जुन खटिक
1: अनि म सुरेश बस्नेत हामी दुवैजना आजको बसाइबाट छुट्न चाहन्छौँ।
0: नमस्ते, शुभ दिन।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: आइ विवेक उठ्याङ खासक छपासोर जिन्छ हो
3: अइ दे मर्गिनु मर्गिनु
2: अइ संगरियन एक घरी फुटबल बन्द कर त विवेक खन वहाँ का हुइदन वहाँ छपच्यारो ना जाओ कहटन हु
4: ओ हेरो त उहर सब भागल पाटल की का हो विवेक खन ए हरी स्कूली फुटबल ह्यारै लग त झन का दशा पो आपनन
3: देउ आली मेन त सब काटल मुना मुना
2: विवेक जिना क्या संघारू देव शांत होकर ढूनी चल का बैठो हमरा तू यहाँ ना स्वास्थ्य केंद्र पुगेबी अई पारस तू घरक दादू है ना मोटरसाइकिल ले खाए कहो
4: हो विवेक है ना यहाँ खुला ठाउँ में सुताई ढूर झल्यांग झुलुंग निकरा खन मारी कापी ले वही है ना हौक दिए तू फिल्ली में काटला खल सोईटी बा काटल ठाउँ में ना छुआ चलाई नी हुई ना
2: आप मई विवेक है ना सजिल हुई ना कही खो वाकर कस के लग पीटी टांग धीरा धीरा खोल देटू ओ घरी वो मुंडी फेंक हार दे हम
4: बैठा रोशन मई यह बेला विवेक का जुटा वो मजा धीरा धीरा निकाल दे
2: भ्यूर जसिन सापन का दसाई खतरनाक नि रह समय में जो उपचार कराई से लसे बिखा सपन का कातल मन यहाँ फे बचाई से जिठा सपवा कटलक मन यहाँ झट्ट से झट्ट उपचार केन्द्र में पुगाई से लसे वही हना भारी क्षति हुना से जोगाई से जिठा
5: विश्वास लगना वो सही जानकारी पाइक लाग लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज snackbite.nepal.org में जाख आवश्यक जानकारी लिहे से जिठा
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: सुन्नु न यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि
10: हो त हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो कहाँ होला र त्यस्तो सुविधा खोइ
9: किन चिन्ता लिएको नि हजुरले न तयारीको झन्झट न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता घुम्ने रुटको सबै व्यवस्था छ घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा हजुरलाई थाहा थिएन र यो कुरा मलाई त धेरै पलदेखि थाहा थियो नि
10: अह कति बाठी बिहानको सूर्य साँझको मिठो हावा आहा तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो उसो भए यात्रा आजै सुरु गरौँ न त तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन सधैँका लागि सम्झने पर्ने नाम रहेछ
9: हजुर स्वदेश होस् या विदेश तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ टिकट बुकिङदेखि भिजासम्म होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो सजिलो र भरपर्दो छ
10: साथै परिवारसँग रमाइलो पल हनीमुनका अविस्मरणीय सम्झना सफारी समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ त्यति मात्र कहाँ हो र कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन् अब ढिला नगर्नुहोस् आजै बनाऊ घुम्ने योजना
9: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यु रोड नेपालगञ्ज
10: सम्पर्क नम्बर 98585553 र 98512235353 इमेल info@tulsiholidays.com

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
2: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: हमार घर त मजा बा मने यी पुरान फर्निचर के सामान से घर चमक घटा दिहल जैसिन लागटा।
3: हो त अब त घर के लावा चमक देहे परि जैसिन बा आरामदायी हो लावा कुछ सहल बा।
2: ए होसिन हो कलसे चिंता नै करो।
3: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे।
2: साच्चिक उहाँ काका मिलत त।
3: उहाँ त स्टाइलिस सोफा आरामदायी बेड आकर्षक डाइनिङ टेबल टिभी र्याक अफिस फर्निचर म्याट्रेक्स घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत।
2: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त।
3: काजे नै मिली उहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
2: ए डेलिभरी ओ फिटिङ जे
3: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्निचर ल्यान से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चोक नेपालगंज संपर्क नंबर 9980073070 हो 9815607682।
4: बच्चाको भविष्य पढाइले मात्र होइन सही वातावरण सही मार्गदर्शन र सही निर्णयले बनाउँछ। 600 बढी अभिभावकको रोजाई हो बाँकेको खजुराचारमा अवस्थित अरुणोदय बोर्डिङ हाई स्कुल। 2053 सालदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित नर्सरीदेखि कक्षा 12 सञ्चालन भइरहेको यस विद्यालयमा प्रविधि मैत्री शिक्षा संस्कार र नैतिकतामा आधारित सिकाइ खेलकुद र अनुशासनमा विशेष जोड कम्प्युटर संगीत खेलकुद मार्शल आर्ट चित्रकला योगा र उद्घोषण तालिम लगायतका तालिमहरू विद्यार्थीहरूको रुचि अनुसार सञ्चालन गरिन्छ। साथै बाल मैत्री वातावरण र हरियाली बगैँचा भएको सुरक्षित परिसर सीसीटीभी जडान भएको फराकिलो खेल मैदान र पार्किङको सुविधा भएको छात्राका लागि छुट्टै शौचालय शुद्ध खाने पानीको व्यवस्था र स्कुल बसको पनि सुविधा छ। तपाईँको छोराछोरीको उज्यालो भविष्यका लागि सही छनौट आजै गर्नुहोस्। भर्ना खुला छ सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क फोन नम्बर 9585208019।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
7: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
8: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए, साँच्चै?
8: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए, त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रवास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेसनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081551462 98584462 र 98582046।

0: यसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584072 र 98448161175। सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
2: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
1: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाई,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: अतिरिक्त क्रियाकलापमा जोड,
2: सुरक्षित वातावरण र यातायातको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
2: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
1: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98585081।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Kyle Pani Extreme Energy Drink.
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
2: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
3: छोरा छोरी को भविष्य को लागि कस्तो स्कूल लोज्ने होला? ओहो, बजार मा यति धेरै स्कूल छन्,
4: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इंग्लिश मीडियम हाई स्कूल छ त।
3: ए हो र?
4: हो त, त्यहाँ त जेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
3: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
4: उत्कृष्ट शैक्षिक वातावरण भएको,
3: छात्रवृत्तिको व्यवस्था भएको,
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
3: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
4: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
3: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
4: सम्पर्क फोन नम्बर 081-536-012।

0: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
1: ह्यात तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
0: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
1: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
0: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
1: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
0: अनि शुल्क?
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
2: हाम्रा विशेषताहरू:
1: प्रविधि मैत्री शिक्षा,
0: गुणस्तरीय शिक्षण सिकाइ,
1: खेलकुदमा विशेष जोड,
0: शान्त र बालमैत्री वातावरण,
1: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
0: र स्कुल भ्यानको सुविधा समेत छ।
1: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081538505।
0: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: यो तरंग रेडियो कृष्ण सार को हो। स्टूडियो टाइम चेक।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: चोट लागेर वा नलागिकन हुने कुमको दुखाई, कुम चलाउन नसकिने, कुम फुस्किने, कपाल कोर्न लुगा लगाउन नसकिने, हात झम्किने, बल नहुने लगायत कुमभित्रका लिगामेन्ट र मांसपेशी सम्बन्धी समस्याको सही परामर्श र उपचारका लागि
3: डाक्टर तीर्थेन्द्र खड्का, मामा मेडिकल्स, भास्कोडा मार्केट, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98487725।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थलसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा। र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै, साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको थियो। कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाडीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 टोली हिजो बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोङ पुगेको थियो। आज कोरला नाका पुग्ने भन्सार कार्यालय प्रमुख मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीको अनुगमन गरेको थियो। चीनबाट नेपाल भित्रिएका ती गाडीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका 775 विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको थियो। नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैङ्किङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाइको आयोजनामा 2 राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डाक्टर निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषय गत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिएको बताउनुभयो। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। सम्मेलनमा वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी झन्डै 250 सहभागिता रहनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको तारकेश्वरका कुमार थापा पक्राउ, काभ्रे धुलीखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माण लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको तारकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराति त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा सञ्चालित वृहत खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जिआइजेडको 40% आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जङ्गमले बताउनुभयो। उहाँका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइपलाइन समेत बगाएको थियो। त्यति बेला धुलीखेलमा 3 महिना खानेपानी अवरुद्ध भएको थियो। यो आयोजना 3,51,00,000 रुपियाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिनुभयो। बाढीले आयोजनामा क्षति पुग्दा वडा नम्बर 3, 4, 5, 6 र 8का 3,600 परिवार खानेपानीको सुविधाबाट वञ्चित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन सुरु भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भिडभाड नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पार्टीका संस्थापक अभिजित अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ। उहाँ यसअघि राजनैतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनु भएको थियो। उहाँले झन्डै 1 महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सिजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि सुरु भएको थियो। कक्रोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनुभएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली भारत र बङ्गलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रङ्गशालामा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बङ्गलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भुटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बङ्गलादेशले सन् 2022 र 2024 नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारतसहित नेपाल बङ्गलादेश भुटान श्रीलङ्का र मालदिव सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने,
नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थलसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: सूचना सूचना सूचना, स्वास्थ्य शिविर बारे सूचना।
3: विश्व थाइराइड दिवसको उपलक्ष्यमा वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट डाक्टर अल्ताबान राहीद्वारा थाइराइड सम्बन्धी जाँच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
2: हजुर, थाइराइड सम्बन्धी जाँच तथा परामर्श, विशेषज्ञ डाक्टर परामर्श सेवा तथा सम्पूर्ण सेवाहरू मात्र ₹500।
3: डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजी दिल्ली, वरिष्ठ फिजिसियन एवं एन्डोक्राइनोलोजिस्ट, एनएमसी नम्बर 11504।
2: सम्पर्क ठेगाना सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्राली, बिपी चोक, नेपालगञ्ज। सम्पर्क नम्बर 081531860, 081531861 र मोबाइल नम्बर 98584861। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्राली, बिपी चोक, नेपालगञ्जमा आजै नाम दर्ता गरी ढुक्क हुनुहोस्। सम्पूर्ण सेवाहरू मात्र ₹500 लिन नभुल्नुहोला।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699464581

0: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
1: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
0: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
1: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
0: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
1: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
0: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98582973।
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
1: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
0: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081-536-994, 98-580-27-994, 98-580-28-195 र 98-580-28-197।
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
3: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
3: विज्ञान संकाय चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
3: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
3: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
3: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
3: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा, अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-532-607-530-602। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
0: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081-531-359, 98-582-6666 र 98-584-488।
1: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँकी।

निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार, शुभश्री आइबिएफ क्लिनिक 23 गते शनिबार, शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र

0: तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414199।
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850304479 र 9840211380।

0: हुनुहुन्छ। यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्राक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ एनभाइरोमेन्ट अब एकै ठाउँमा।
1: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
0: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाके, सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
2: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौँ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाँगा स्ट्यान्ड नजिक। नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 98-61-14-16-99।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास। युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
1: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580।

0: मेरो नानीलाई स्कुल पठाउन थालेको तर अक्षर चिनाउनै गाह्रो भयो भने
1: ए हो र त्यो त सबै आमा बाबुको चिन्ता हो नि तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त
0: छैन नि त्यो स्कुल कस्तो छ
1: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ
0: साँच्चै त्यस्तो चाहिँ कसरी नि
1: रङ्गी बिरङ्गी अक्षर तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर हेरेर खेलेर सिकाइन्छ नि त त्यहाँ साथै सुनाई बोलाई लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ
0: त्यो त राम्रो रहेछ शिक्षकहरू चाहिँ कस्ता छन् नि सुविधा छन् कि केही अन्य सुविधाहरू पनि छन् कि
1: छ नि अनुभवी र दक्ष शिक्षक छन् अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ
0: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु
1: हजुर आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है
0: हाम्रा विशेषताहरू
1: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
0: अनुभवी तथा दक्ष शिक्षक भएको
1: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
0: लिटिल होराइजन मन्टेसोरी नेपालगञ्ज 4 बाँके
1: सम्पर्क नम्बर 98481 78388

0: पटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Bunnia. Extreme energy drink.
1: के तपाईं पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
2: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
1: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: अतिरिक्त क्रियाकलापमा जोड,
2: सुरक्षित वातावरण र यातायातको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
2: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
1: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 9858085041।
3: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
2: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीवीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
3: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस्। जीवीएन सेकेन्डरी स्कुल, बिपी चोक, नेपालगञ्ज।
2: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081531570।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा एघारको लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
5: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज। कृष्णसार जस तेज।

0: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
1: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
0: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
1: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
0: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
1: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
0: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यू रोड, नेपालगञ्ज।
1: सम्पर्क नम्बर 9858335553 र 9852123553। इमेल info@tulsiholidays.com।
2: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
3: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन, यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083का लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सेट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
4: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 9858295।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582318।

0: स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
1: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
1: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्।

0: अपने, अपने
1: किसी सार के एफएम के जो अपन आईडी है किसी सार एफएम के उमा भी पोस्ट होते हैं, यूट्यूब में भी जाते हैं, और फिर हम लोग के म्यूजिक हर के एक पेज है उमा भी जाते हैं, कहीं से भी आप लोग इका सुन सका जाते हैं, और ऑनलाइन तो आप लोग 24 घंटा लाइव में सुन सका जाते हैं। तो ऐसे कार्यक्रम के खातिर बहुत बहुत धन्यवाद है, और साथ ही हमारे सखी जो प्राविधिक माँ और डबल काम करा थी वैसे भी उनके चार आँखी है ही बताइन है तो मेहनत ज़्यादा है श्रोता, यही मारे उनके आँखी के प्रयोग भी काम के प्रयोग ज़्यादा है। तो सखी आपका भी बहुत बहुत धन्यवाद है जो गीत संगीत सुनावेगा, जुलिनी के बारे में सुनावेगा, है नहीं बहुत
0: हाँ।
1: मतलब आज इतना बढ़िया बढ़िया छांट छांट के गीत संगीत सुनाई है कि हम ही ना आपका धन्यवाद पहले देख चाहिए थे। श्रोता लोग आप लोग भी जरूर दिया जाए। तो सखी अब चला जाए
0: बिल्कुल।
1: तो श्रोता आज के कार्यक्रम में हम सखी संध्या
0: और हम सखी चंदा,
1: तो अगले हफ्ता फिर नया विषय वस्तु के साथ उपस्थित हुआ जाए, आके खातिर हम लोग का विदा दिया जाए। नमस्कार, राम राम, शुभ दिन।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजे को छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका दिएका 54 व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका संसद चल्दै कानुन निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारामा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो, उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ। कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मङ्गलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली काङ्ग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमान्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिस गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका निभाए देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ। सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। तीन तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग सङ्घीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई सङ्घीय संसदले सम्बोधन गरेर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढाउनु पर्ने बताउनुभयो। सम्मेलनमा सङ्घीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्दैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हाम्रै सहर नेपालगञ्जमा
8: बना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त।
10: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Okay, tengo que chequear esto. Oh, sí, Powerball.
11: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
12: सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। दार्चुलाको अपि हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौडिया खोलासम्म सडक पुगेको हो। सडकको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाडी सञ्चालन गर्ने लक्ष्य छ। पारिबगर मकरीगार्ड सडक 2 वर्षभित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौँ दिन रोकिए। ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटरभन्दा बढी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर असामाका पुगेपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटनास्थल स्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बाँचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 भन्दा बढी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर। एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 पराजित भएको छ। हङकङले दिएको 109 लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला T20 एसिया कपका लागि छनौट हुनेछन्। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सत्तारूढ दल राष्ट्रपतिले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिकामा देखिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर्व्यवस्थापिका सम्मेलन चल्दै कानुन निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: साली नदीको शिर,
17: मणि चूडको काख,
16: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
17: शान्ति र आनन्दको अनुभूति,
16: भीडभाडबाट टाढा,
17: सहरबाट नजिकै,
16: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
17: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
18: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट jhule.com.np।
19: नेहरू डे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना।

प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। कीर्तिपुर नगरपालिका वडा नम्बर 6 रहेको टौदह पौराणिक ऐतिहासिक र वैज्ञानिक महत्त्व बोकेको एक विशेष गन्तव्यको रूपमा चर्चामा आउन थालेको छ। पौराणिक मान्यता अनुसार महामञ्जुश्रीले चोभारको पहाड काटेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाउँदा नागराज कर्कटका लागि बाँकी राखेको जलाशय टौदह हो। दहको पिँधमा नागराजको जलमग्न दरबार रहेको स्थानीयको विश्वास छ भने यसको इतिहास रातो मसिनाथको भोटो जात्रासँग पनि जोडिन्छ। वैज्ञानिक अध्ययनले पनि टौदहलाई काठमाडौँ उपत्यकाको प्राचीन तालको अवशेषका रूपमा पुष्टि गरेको छ। धार्मिक महत्त्वका साथै यहाँ विभिन्न प्रजातिका माछा र हिउँदमा साइबेरियाबाट आउने घुमन्ते चराहरू समेत देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ। प्रभु शमशेर तथा राजी राणा कोषले ललितपुरको झ्यावला खेलमा रहेको सदर चिडियाखानामा राखेको चिम्पान्जीलाई भरण पोषणका लागि 10 लाख रुपियाँ प्रदान गरेको छ। विगत 4 वर्षदेखि कोषले हरेक वर्ष रकम प्रदान गर्दै आएको सदर चिडियाखानाले जनाएको छ। यस्तै कोषले चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियम सञ्चालन गर्न 15 लाख रुपियाँ प्रदान गरेको छ। कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसको अवसरमा रकम चिडियाखानाका प्रमुख सत्यनारायण शाहलाई हस्तान्तरण गर्नुभएको हो। पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयन विरुद्ध तिलगङ्गा क्षेत्रका बासिन्दाले विरोध जारी राखेका छन्। आफूहरूसँग लाल पूर्जा भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेको प्रमाण भएको भन्दै स्थानीय बासिन्दाले आफूहरूलाई सुकुम्बासी भनेर गरिएको व्यवहारप्रति कडा आपत्ति जनाएका छन्। स्थानीयवासी सुदर्शन गौतमका अनुसार 2053 सालदेखि नै घर जग्गा रोका राखेको र बेचबिखनमा बन्देज लगाएको छ। आफ्ना मागहरू सम्बोधन नभए आउँदा दिनमा सशक्त विरोधका कार्यक्रम गर्ने स्थानीय बासिन्दाको चेतावनी छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले नेपालमा सञ्चालित स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ललितपुरमा परामर्श कार्यशाला आयोजना गरेको छ। कार्यशालामा साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारी र कोरियाली स्वयंसेवक सहित 47 जनाको सहभागिता थियो। कोइका नेपालका क्षेत्रीय निर्देशक मोहन कोङले स्वयंसेवक कार्यक्रमको प्रभावकारिता बढाउन साझेदार संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। र पछिल्लो 24 घन्टामा 2,511 गाडीका चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,84,000 रुपियाँ राशि दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्षीकार गाडी चलाउने 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, सङ्केत बत्ती उल्लङ्घनकर्ता 129 र तीव्र गतिमा गाडी चलाएका 167 जना कारवाहीमा परेका छन्। 1,325 जना अन्य विभिन्न किसिमको कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखाएका 54 जना व्यक्तिको पहिचान। कीर्तिपुरको टौदह विशेष गन्तव्यका रूपमा विकास हुँदै माछा र आगन्तुक चरा पर्यटकको रोजाइमा। र झ्यावलाखेलको चिडियाखानामा राखेका चिम्पान्जीका लागि 10 लाख रुपियाँ सहयोग प्राप्त। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नु।

0: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। नाम दर्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861416 1900।
1: आम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
2: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 9869964581।

0: यो बच्चा कति रोको रोई गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अहिया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: हमार घर त मजा बा मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
5: हो त, अब त घर के लावा चमक देहे परि जैसिन बा, आरामदायी हो लावा कुछ चाहल बा।
4: ए हो सिन हो कलसे चिंता नहीं करो,
5: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे।
4: साच्ची वहाँ काका मिलत त?
5: वहाँ त स्टाइलिश सोफा, आरामदायी बेड, आकर्षक डाइनिंग टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइना सबको सामान अक्कै ठाउँमा मिलत।
4: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
5: काजे नै मिली, वहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
4: ए डेलिभरी ओ फिटिङ जे?
5: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्नीचर लैंड से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज संपर्क नंबर 98680073 70 वो 98195067682।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
7: वातानुकूलित कक्षा कोठा,
6: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
6: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
7: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके। सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994।
8: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
6: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
8: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: अतिरिक्त क्रियाकलापमा जोड,
6: सुरक्षित वातावरण र यातायातको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
6: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
8: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
6: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
8: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98585081।
6: तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
9: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
6: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819।
10: Back to back, back to back.
11: In this song on
10: Stay tuned.
12: बीर डेंटल
13: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
14: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
13: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
14: फोन नम्बर 081-532-375।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
18: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
17: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
18: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98-448-87-535 र 98-082-54-037।

0: व्यावसायिक कृषि पद्धति अपनाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
1: कृषि क्षेत्र में व्यावसायिक पद्धति अपनाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेशा है मर्यादित बनाई उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई।
0: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
1: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
0: सफल उद्यमी बनियो व्यवसाय हे निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
1: थप आवश्यक सर सलाह वो जानकारी के लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केंद्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
0: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केंद्र खजुरा बाँके।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाँके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97 649 11 786 र 98 224 92 377।
6: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
7: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
8: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त, पूर्वपट्टि।
9: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
10: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
11: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
12: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
13: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
12: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
13: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
12: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
13: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
12: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
13: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
12: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
11: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
14: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी

0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
1: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
1: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान,
1: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइटल्यान्ड?
1: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
1: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
1: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा, अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081532607, 530602।
2: भर्ना खुल्यो।
0: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 मा भर्ना खुल्यो।
3: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
0: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
4: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
4: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि
4: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
0: पश्चिम नेपाल।

0: कै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
1: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
0: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
3: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: drip on ya.
1: Extreme energy drink.
2: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: सूचना सूचना सूचना स्वास्थ्य शिविर बारे सूचना।
1: विश्व थायराइड दिवस को उपलक्ष्य में वरिष्ठ फिजिशियन एवं एंडोक्राइनोलॉजिस्ट डाक्टर अल्ताबन राही द्वारा थायराइड संबंधी जांच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
0: हजुर, थायराइड संबंधी जांच तथा परामर्श विशेषज्ञ डाक्टर परामर्श सेवा तथा संपूर्ण सेवाहरू मात्र रु 500 मा।
1: डाक्टर अल्ताबन राही, MD इंटरनल मेडिसिन TU एंडोक्राइनोलॉजी दिल्ली, वरिष्ठ फिजिशियन एवं एंडोक्राइनोलॉजिस्ट, NMC नंबर 11504।
0: संपर्क ठेगाना सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली, BP चोक, नेपालगंज। संपर्क नंबर 081531860, 081531861 र मोबाइल नंबर 98584461। मिति 2083 जेठ 23 गते, समय बिहान 8 बजेदेखि 3 बजेसम्म। सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली, BP चोक, नेपालगंज में आज नाम दर्ता गरी ढुक्क हुनुहोस्। संपूर्ण सेवाहरू मात्र 500 मा लिन नभुल्नु होला।
2: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुई जनाका लागि।
3: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
2: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
3: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभलसँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
2: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
3: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
2: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
3: सम्पर्क नम्बर 98585553 र 98512235553। इमेल info@tulsiholidays.com।

0: toilet pony, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
0: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: भर्ना खुल्यो।
9: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
8: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
8: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
9: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
8: होप इन्टरनेसनल एकाडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
9: थप जानकारीका लागि
8: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-26645, ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईं पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
2: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
1: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाई,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: अतिरिक्त क्रियाकलापमा जोड,
2: सुरक्षित वातावरण र यातायातको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
2: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
1: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 9585850141।

0: भर्ना खुल्यो।
1: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 मा भर्ना खुल्यो।
2: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
1: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
0: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
0: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
1: थप जानकारीका लागि
0: सम्पर्क नम्बर 081-551-462, 98-580-24-462, 98-580-20-645, ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच।

0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
1: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
1: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
1: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइटल्यान्ड?
1: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
1: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
1: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा, अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-532-607, 530-602।
2: यो कृष्ण सार FM
3: 94 MHz, कृष्णसार जत्तिकै तेज
4: हैन। कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त, पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
9: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
8: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
10: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाथ सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
11: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
10: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
14: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन, यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बालबालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 का लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकको टोली भएको आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको अनुशासित तथा सुरक्षित वातावरण अतिरिक्त क्रियाकलापमा विशेष जोड डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको आजै आफ्नो सेट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ
15: सिद्धार्थ विद्या सदन नेपालगञ्ज सम्पर्क फोन नम्बर 98582980

0: छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
1: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
0: उत्कृष्ट शैक्षिक वातावरण भएको,
1: छात्रवृत्तिको व्यवस्था भएको,
0: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
1: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
0: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
1: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
0: सम्पर्क फोन नम्बर 081536012।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन बच्चाको भविष्य पनि बनाउँछ।
1: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीबीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
0: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
1: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570।
2: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
2: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
2: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98585-85041।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
3: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकेडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकेडेमीको विशेषता हो।
3: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
3: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकेडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98582973।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: नेपालकै लागि।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: खुल्यो
5: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो
4: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर दमदार पर्फमेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँके
5: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: California. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: मेरो नानीलाई स्कुल पठाउन थालेको, तर अक्षर चिनाउनै गाह्रो भयो भने?
5: ए हो र, त्यो त सबै आमा बाबुको चिन्ता हो नि। तर तिमीले लिटिल होराइजन मन्टेसरीको बारेमा सुनेकी छौ त?
4: छैन नि, त्यो स्कुल कस्तो छ?
5: यो त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 रहेको, विगत 12 वर्षदेखि बाल मनोविज्ञानमा आधारित शिक्षण गराउँदै आएको मन्टेसरी हो नि। त्यहाँ बच्चाहरूलाई जबरजस्ती होइन, खेल्दै रमाउँदै सिकाइन्छ नि त त्यहाँ।
4: साँच्चै? त्यस्तो चाहिँ कसरी नि?
5: रङ्गी बिरङ्गी अक्षर, तस्विर र शैक्षिक सामग्री प्रयोग गरेर छोएर, हेरेर, खेलेर सिकाइन्छ नि त त्यहाँ। साथै सुनाई, बोलाइ, लेखाइ र संस्कार सिकाउने कार्यक्रमहरू पनि छन् त्यहाँ।
4: त्यो त राम्रो रहेछ। शिक्षकहरू चाहिँ कस्ता छन् नि? सुविधा छन् कि केही? अन्य सुविधाहरू पनि छन् कि?
5: छ नि, अनुभवी र दक्ष शिक्षक छन्। अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइन्छ। सुरक्षित वातावरण र यातायातको सुविधा पनि छ।
4: त्यसो भए त म मेरो नानीलाई त्यहीँ भर्ना गराउँछु।
5: हजुर, आफ्ना नानीको उज्जवल भविष्यका लागि लिटिल होराइजन मन्टेसोरी नै रोज्नुहोस् है।
2: हाम्रा विशेषताहरू:
5: बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
5: बाल बालिकाका लागि पर्याप्त शैक्षिक सामग्री भएको,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
5: सुरक्षित वातावरण र यातायातको सुविधा भएको।
2: लिटिल होराइजन मन्टेसोरी, नेपालगञ्ज 4 बाँके।
5: सम्पर्क नम्बर 98481-78388।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: toilet pony, yeah. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: ए रोक रोक रोक,
8: के भयो, किन कराएको यस्तो?
7: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
10: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
9: हाम्रा विशेषताहरू
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
10: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
10: वातानुकूलित कक्षा कोठा,
9: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
10: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
9: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
10: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
11: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
12: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
12: सम्पर्क: आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।
9: तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
12: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
9: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081560143 र 98580208119। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
12: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
9: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
15: तपाईँहरू सक्नुहुन्छ कि

0: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 जेठ 23 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी इन्फर्टिलिटी आइबिएफ एक्सपर्ट सहित शुभश्री आइबिएफको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिन हुन अनुरोध गर्दछौ। प्रदान गरिने सेवाहरू ओपिडी निशुल्क, अल्ट्रासाउन्ड निशुल्क, वीर्य परीक्षण निशुल्क, ल्याब परीक्षणमा 15% छोट। स्थान मध्यपश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्ज 10 बाँके सदर लाइन टाङा स्ट्यान्ड नजिक। नाम दत्ता तथा अन्य जानकारीका लागि सम्पर्क नम्बर 9861414900।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
2: ह्यात तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज 12 बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
1: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
2: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
1: अनि सुरक्षाको कुरा नि? अहिलेको समयमा त डर पनि लाग्छ हौ।
2: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
1: अनि शुल्क?
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
3: हाम्रा विशेषताहरू:
2: प्रविधि मैत्री शिक्षा,
1: गुणस्तरीय शिक्षण सिकाइ,
2: खेलकुदमा विशेष जोड,
1: शान्त र बालमैत्री वातावरण,
2: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
1: र स्कुल भ्यानको सुविधा समेत छ।
2: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज 12 बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: कस्तो स्कुल हुने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्।
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा 9 सरीदेखि कक्षा 9 सम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास, युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4, प्रगति टोल, बाँके।
2: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 98580-29735।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: 99555
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ
5: बाँके बर्दिया दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ मोबाइल नम्बर 9858043888 कार्यालय प्रमुख 9858045788 सूचना अधिकारी र फोन नम्बर 081550626 081550627 फ्याक्स नम्बर 081550426
6: राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन आयोजना गरिरहेको छ पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार आज कोशी प्रदेशका 9 मधेसका 2 बागमतीका 9 गण्डकीका 5 लुम्बिनीका 8 कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो भोलि 29 जिल्लामा अधिवेशन हुनेछ 12 जिल्लाको अधिवेशन एजेट 26 गते मङ्गलबार हुनेछ प्रथम राष्ट्रिय महाधिवेशन अगाडि 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछाडि हुनेछ यही जेठ 26 गतदेखि 7 प्रदेशको अधिवेशन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो पहिलो अधिवेशन बागमती प्रदेशबाट सुरु हुनेछ राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुँदैछ
7: यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको स्पष्ट पार्नुभयो
6: सभामुख डोलप्रसाद अरियालले कानुन निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संहिता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो तिनै तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा उहाँको जोड छ यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसदले सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो सम्मेलनमा सङ्घीय संसदका 2 सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ सम्मेलन भोलि सम्पन्न हुनेछ
7: राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ नेपाली काङ्ग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशक दिएको प्रमाण भेटिएको छ आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ
6: आज पनि तराईमा सर्को गर्मी भएको छ। केही दिनदेखि लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यस्तै महाशाखाले भोलि र पर्सि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढिरहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्रीभन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् हिट वेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मीयाम सुरु भए यता तापलहरको चौथो चेतावनी हो। नेपालमा 26.7 डिग्री सेल्सियस तापक्रमलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ। तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोका असरले नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। यसैबीच पछिल्लो 3 घण्टामा गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसुन भित्रन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा औसत जुन 13 तारिकमा मनसुन भित्रिने गर्छ। आज जुन 6 तारिक हो।
7: यसैबीच मध्य पहाडी लोकमार्ग सडक खण्डको खोटाङको दिक्तेल रूपागोट मजुवागढी नगरपालिका 8 बुवालुङमा रहेको पङ्खु खोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ। हिजो बेलुका भएको अत्याधिक वर्षापछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका गाडी तथा यात्रुहरू समस्यामा परेका छन्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 9 का वडाध्यक्ष दिनेश कठायतले बाढीले पङ्खु खोलाभन्दा माथिबाट आएको लेदोसहितको लेदोले झन्डै 25-30 मिटर सडक अवरुद्ध बनाएको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।

0: यो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु आज 37 र भोलि 29 जिल्लामा हुने योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति रवि लामिछानेको भनाई, नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान, पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेक तराई मधेसमा भोलि र पर्सि गर्मीको उच्च सम्भावना, नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रुपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षसहित सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरिएको जनाइएको छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो। कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म 23,476 रोजगारदाता र 59,49,429 योगदानकर्ता सूचीकृत भएका छन्।
0: नेपाल लियर्स कुखुरा पालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ। सङ्घको काठमाडौँमा भएको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। चितवनलाई मुख्य आधार क्षेत्रमा अनि तय गरेको नयाँ दर रेट अनुसार सबैभन्दा ठुलो आकारको अण्डाको मूल्य प्रति क्रेट 560 रुपियाँ, ठुलो आकारको 545 रुपियाँ, मध्यम आकारको अण्डाको मूल्य 515 तथा सानो आकारको अण्डाको मूल्य प्रतिपेटी 3,000 रुपियाँ कायम गरेको छ। खुद्रा बजारमा एउटा अण्डाको मूल्य झन्डै 25 रुपियाँ पुगेको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढाव र किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ मूल्य निर्धारण गरिएको हो। पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ्दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 वटा सहकारी संस्थाका ठुला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठुला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुराँस सहकारीका 13, सुमेरुका 31, नेसनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ।
0: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी घर तथा अन्य भौतिक संरचना बनाएकाहरूले आफै हटाउन थालेका छन्। महानगरपालिकाले संरचना हटाउन दिएको 15 दिने सूचनाको समयसीमा भोलि सकिँदै गर्दा उनीहरूले आफ्ना संरचनाहरू हटाउन सुरु गरेका हुन्। विगतमा 1,50,000 रुपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समय जिम्मेवारी भएको बताएका छन्। महानगरको सूचनाअनुसार तोकिएको समयभित्रै संरचना हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढाउन उनीहरूले सकारात्मक पहल कदमी लिएका हुन्।
1: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो।
0: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड
1: अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा निस्किएको हो। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन सुरु भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दिप्के पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि सञ्चार माध्यमसँग कुरा गर्दै दिप्केले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेसनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट अर्थात् निट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि 5 विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नुभएको छ। बीबीसी हिन्दीका अनुसार सीजेपी विरुद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्। युवाहरूले कक्रोच नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन्, जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो। गएको महिना सुरु भएदेखि यस अभियानले इन्स्टाग्राममा झन्डै 2,20,00,000 फलोअर्स पाएको छ। यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्यको अभिव्यक्ति बन्न पुगेको छ। यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानुनविद प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिनुभएको छ। यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न 6 पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 पराजित भएको छ। हङकङले दिएको 109 लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 गुमाएर 109 बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो खेलमा भुटानलाई 51 हराएको थियो। हङकङले पनि कतारलाई 83 र भुटानलाई 14 हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
2: र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। यही जुन 16 लस एन्जलसमा हुने न्युजिल्यान्डसँगको पहिलो खेलको 10 अघि मात्र भिसा स्वीकृति दिएको बीबीसीले जनाएको छ। इरानी फुटबल सङ्घले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जुन 12 अमेरिका, क्यानाडा र मेक्सिकोमा सुरु हुँदैछ। यो प्रतियोगितामा आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने पहिलो घटना हुनेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जानकारी गराएको थियो। यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनु भएको थियो। इरानी टोलीका केही खेलाडीले भने त्यो सैन्य सङ्गठनसँग अनिवार्य सैन्य सेवा पुरा गरिसकेका खबरमा उल्लेख छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
2: आजको रङ्ग दर्पण पछिल्लो समय भइरहेका श्रृङ्खलाबद्ध चलचित्र महोत्सवमा केन्द्रित छ।

0: काठमाडौँको व्यस्त दैनिकी र कोलाहलका बीच पछिल्ला केही हप्ता सिनेमा प्रेमीहरूका लागि उत्सवमय बनिरहेका छन्। अघिल्लो हप्ता मात्रै सङ्घीय राजधानी काठमाडौँमा इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल अर्थात् किम्पको रौनक सकियो, जहाँ पहाडी जीवन, संस्कृति र पर्यावरणका अनेकौँ आयामहरू पर्दामा जीवन्त भए। त्यो रौनक सेलाउन नपाउँदै मङ्गलबारदेखि बिहिबारसम्म बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भयो। अन्य प्रख्यात नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल, ललितपुरको यलमाया केन्द्रमा हुने एसियन फिल्म फेस्टिभल वा राष्ट्रिय नाचघरमा हुने नेपाल अफ्रिका फिल्म फेस्टिभल, नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको बाढी नै आएको छ। यी महोत्सवहरू भूगोल र राजनीतिको सीमा नागेर दुई देशबीच कला र संस्कृति साटासाट गर्ने बलिया कूटनीतिक खम्बाहरू बनिरहेका छन्।
1: I'm about to turn 39 in a couple of weeks, so probably not many records left in my life. Something is going to go wrong and like dealing with uncertainty, part of the challenge and part of the fun. It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to figure this out yourself.
0: एउटा चलचित्रले केवल कथा मात्रै भन्दैन, त्यसले देशको माटो, मानिसको भोगाई, त्यहाँको भाषा र रहनसहनको प्रतिनिधित्व गर्छ। जब कुनै चिनिया, युरोपेली वा अफ्रिकी चलचित्र नेपाली दर्शकमाझ प्रस्तुत हुन्छ, तब दर्शकले ती देशका मानिसको हाँसो, आँसु र सङ्घर्षलाई आफ्नै ठानेर अनुभूत गर्छन्। भूगोलका हिसाबले नेपालबाट अफ्रिका वा युरोप जति नै टाढा भए पनि सिनेमाको पर्दाले ती दूरीहरू मेटाइदिन्छ। सांस्कृतिक रूपमा एउटा समाजले अर्को समाजलाई नजिकबाट चिन्ने मौका यी महोत्सवहरूले दिन्छन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डङ्गोल:
2: फेस्टिभलले पनि के गर्छ भने एटलिस्ट एउटा कन्ट्रीको एउटा फिल्म चाहिँ रिप्रेजेन्ट होस् भन्ने हिसाबले त्यसरी क्युरेट गरेको हुन्छ, होइन? आफ्नो देशमा एउटा हिसाबले केही कुरा भइरहेको छ होला, तर अर्को देशमा कसरी हुँदो रहेछ यही कुरालाई अर्को देशको व्यक्तिहरूले कसरी सोच्दो रहेछ भन्ने कुराहरू चाहिँ एउटा छर्लङ्ग रूपमा ठुलो पर्दामा देखिँदाखेरि चाहिँ यो छुट्टै मजा हुने रहेछ के।
0: महोत्सवहरूमा प्रदर्शन मात्र होइन, विदेशी निर्देशक र प्राविधिकहरूले प्यानल छलफलहरू चलाउँछन्। यसले नेपाली चलचित्र कर्मीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि, लेखन शैली र सिनेमाको वैश्विक ट्रेन्ड बुझ्न सघाउँछ। नेपालमा हुने महोत्सवहरूमा विदेशी सिनेमा मात्र आउँदैनन्, हाम्रा मौलिक र रैथाने कथाहरू बोकेका नेपाली सिनेमा पनि विदेशी निर्णायक र अतिथि सामु पुग्छन्। यसले नेपाली कलालाई विश्व बजारमा लैजाने ढोका खोल्छ।
3: मजा आयो नि, तर यो भन्दा मजा त हुस्की ल्याइदिएको भए त मलाई झन् राम्रो हुने थियो।
4: तैले जब छोडिस्, अब तेरो चाहिँ के प्लान छ भन त?
5: हामी पनि होमस्टे खोलौँ है।
6: बाहिरको मर्द मान्छेलाई घरमा कसरी राख्नु?
5: अन्त अरूकोमा पनि राख्छ,
6: उनीहरूकोमा त आफ्नै घरको मर्द मान्छे हुन्छ नि।
0: परम्परागत रूपमा दुई देश बीचको सम्बन्ध राजदूतावास, सन्धि सम्झौता वा राजनीतिक भ्रमणहरूमा मात्र सीमित हुने गर्थ्यो। तर राजनीति र कूटनीति कहिलेकाहीँ निकै नीरस र औपचारिक हुन सक्छ। चलचित्र महोत्सवहरूले यसमा मानवीय स्पर्श थपिदिन्छन्। सिनेमा एउटा यस्तो भाषा हो जसलाई बुझ्न कुनै पनि देशको नागरिक हुनु पर्दैन, केवल मानव हुनु काफी छ। यसले देशहरू बीचको सिमानालाई भत्काएर आपसी सद्भाव र सहयोगको नयाँ मार्ग प्रशस्त गर्छ।
7: नेपाल अझै विशेष गरेर चाहिँ नेपालको चाहिँ उत्तरी हिमाली र पहाडी क्षेत्रमा चाहिँ हामीले झट्टै हेर्दाखेरि यहाँका डाँडा काँडा हिमालहरू होइन कति रमाइलो देखिन्छ, राम्रो देखिन्छ, तर यहाँ हामीले चाहिँ आफ्नो जीवन जिउँदाखेरि चाहिँ त्यत्तिकै एक्सट्रिम पोइन्टमा चाहिँ सङ्घर्ष र दुःख चुनौतीहरू भोग्नुपर्छ।
0: पछिल्लो समय देशमा भइरहेका यी श्रृङ्खलाबद्ध चलचित्र महोत्सवहरूले के प्रमाणित गर्छन् भने नेपाल बिस्तारै विश्व सिनेमा र संस्कृतिको एउटा जीवन्त सङ्गमस्थल बन्दैछ। अहिलेका महोत्सवहरूले नेपाल र विश्व समुदाय बीचको सम्बन्धको तस्विरलाई थप चम्किलो र प्रगाढ बनाउँदैछन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डङ्गोल:
2: नेपालमा फिल्महरू देखाउँदाखेरि विभिन्न देशको त हामीले देखाउँछौँ नि त, होइन? त्यो साथसाथै चाहिँ मलाई नेपालको पनि स्टोरिजहरू चाहिँ बाहिरसम्म पुग्नु चाहिँ एकदमै जरुरी छ। यहाँ नेपालमा मात्र अरू फिल्मलाई प्लेटफर्म दिएर बाहिरको कुरा सिक्ने भन्ने, नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ एउटा भनौँ न क्षमता विकास चाहिँ हामीले गर्न खोजिरहेका छौँ सानो सानो वर्कसपहरू मार्फत।

0: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामी छानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनीतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास।
0: भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसिसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेशमा भिसा प्राप्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
3: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ।
2: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ। घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ। मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
3: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
2: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
3: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
2: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
3: सम्पर्क नम्बर 98585553 र 98512235353। इमेल info@tulsiholidays.com।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर?
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: नेपालकै लागि।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: नेपालकै लागि।

0: toilet bunny, yeah. Extreme energy drink.
1: ए रोक रोक रोक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र
1: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा इन्सिल एपमा गई लिनुहोस् इन्सिल नेपालकै लागि
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
7: एक्सट्रीम एनर्जी ड्रिंक
8: टाइम चेक अहिले ठीक 7 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
10: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
11: आया मरे नि बाबा आया
10: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
12: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
11: ल न मलाई त सापले टोक्यो नि मर्ने भयो म
10: विवेक नात्यो साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
12: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
10: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
12: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
13: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि

0: आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, Extreme Energy Drink.
1: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
2: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
1: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
2: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
1: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
2: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
1: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
3: के भयो, किन कराएको यस्तो?
4: दाइ यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662424551।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
9: आज यहाँ कहाँ भटका थियो?
10: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
9: परेशान होए कोई बात नहीं है, प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी और उनके फार्म के संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बख्श पोली क्लिनिक है। हुआ तमामन मेर के आम के बिरवा, दशहरी, चौसा, बम्बैया, अमरपाली, नीलम, मल्लिका, गुलाब खास और फल महिया, लीची, अमरूद, कटहर, केला, अनार, अंगूर, नाशपति, जस सब मेर के आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
10: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
9: संपर्क नंबर है 98487-27916।
11: ए रुको रुको रुको,
12: के भयो, किन कराएको यस्तो?
11: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
13: नेपालकै लागि।

0: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेसमा काठको मूल्य घटेसँगै माग बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव।
1: जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनान्सियल डिफिकल्टी।
0: एसएई पूरक परीक्षा असार 1 गतेदेखि, नतिजा 2 साताभित्रै प्रकाशन गर्ने तयारी। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज अनुसारमा। अब
0: काठमाडौँ सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार। रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
3: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
0: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: कतिपयको स्क्रिनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
2: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोडिएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ्दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ्दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सिआइएनलाई जानकारी दिनुभयो।
3: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीडित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले सङ्गत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ भन्ने
2: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ्दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ्दो मानसिक स्वास्थ्य समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिडचिडापन, टाउको दुख्ने तथा मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सिआइएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो।
4: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटिज हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटिज हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटिजहरू हुन सक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुनसक्ला।
2: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भने गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 mg 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 mg 1,400 भाइल र 150 mg 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरिदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सिआइएनलाई बताउनुभयो।
5: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोर थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बङ्गलादेशबाट ल्याएको त्यो सिस्प्लाटिन त्यो पनि सकिसक्यो। अब अहिले अहिले आज मात्रै वीरगन्ज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिस्प्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
2: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मधेस प्रदेशमा काठको मूल्य घटाइएको छ। मधेस प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रुपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठ गति खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सिआइएनसँग बताउनुभयो।
6: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना त्यो बेला भएन भने उनीहरू तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँमा काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मुहत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
2: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान सुरु गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सिधा उडान बिहिबारदेखि सुरु भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सो क्रममा 140 बढी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध सुरु भए त पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो।
7: सन्तोषी रावल।
1: सर्लाही हरिपुरमा साइलेज उत्पादन सुरु, खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै।
7: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
1: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्टसँगै साहित्य प्रेमीको आकर्षण बढाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवादसहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
9: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
1: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
2: गाई बस्तुले खाने दाना जसले दुग्ध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले पनि
1: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
3: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौँ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
1: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना सुरुमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
4: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ, र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु, र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
1: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दुध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
5: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई हुने भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
1: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
6: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन्, छोटो बसाइमा काव्य पढिसकियोस्।
0: राम्रो कथ्य र सन्देशले खण्डकाव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावनाबारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुङ्गाना कुराकानी गर्नु भएको छ।
1: छोटो बसाइमा काव्य पढिसकियोस्, काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने, छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठुला ठुला हुन्छन्, ठुला ठुलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यसालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्र काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठुलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो, यत्रो छ पहिल्यै किताब सम्बन्धै, यत्रो छ कहिले पढ्नु, त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति। अब सानो छ भने एक बसाइमा पढि सकिन्छ, पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ। त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई।
2: हजुर, तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको छ, हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: हस्, यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा वनकुञ्जभित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन् सिङ्गो धरामा परिपूर्णता छन्, आमा बिना

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा यसरी अघि बढ्छ।
1: अब यो खण्डकाव्य भनौँ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बनाउनुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम 5 अध्याय 7 अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसङ्गमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात् खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौँ। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठुलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाइमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको हो।
1: हजुर, अब तपाईँ कक्षा 9-10 अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्। अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ। अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानसपटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
1: अनि समय परिवर्तनसँगै आयो नि त धेरै
0: हो
1: अनि समय परिवर्तनसँगै आयो नि त धेरै

0: कहाँ गएर चिन्ने आदि कविलाई कहाँ गएर चिन्ने अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाई स्कुल लेभलको बच्चाले नामै सुन्दैन नामै जान्दैन हराइसक्यो विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो कति मजा आउँथ्यो प्रकृतिको चित्रण प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो उनलाई चिन्थे बच्चाहरूले अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ अब यस फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने देवकोटाको बारेमा मात्रै पढ्ने अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त कहिले थाहा पाउने त
1: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ यसै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुने हुँदैछ नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ काठमाडौँ सेन्जेन सिधा उडान शुरू भएको छ चीनसँग हवाई सम्पर्क विस्तार भएको छ रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू आज 23 जिल्लामा नेतृत्व चयन भएको छ र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: सर्पदंश अथवा साँपनको कटाइमसे बाँच हो साँपनको कटाइमसे हुइसेक्ना मानवीय एवं शारीरिक क्षति विषयमा आम सञ्चार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश नमस्कार सर्पदंश से हुइसेक्ना मानवीय एवं शारीरिक क्षति विरुद्धक जनचेतना जगेना उद्देश्य लेलक अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा अपना स्वागत बा मै पुष्पा रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हाम्रो विज्ञ व्यक्ति हुकनसे अन्तर्क्रियात्मक छलफल गर्ने बाटी आजको यी कार्यक्रममा हाम्रो वातावरणमा साँपनको महत्व बदलती गैलक पर्यावरणले साँप जातिनमा पर्लक असर नेपाल सरकार वन मन्त्रालय साँप सम्बन्धी करलक कामक विवरणका सँग स्थानीय सरकार सर्पदंश कार्यक्रम कसीको सञ्चालन गर्ला कना विषयमा चर्चा गर्ने बाटी मानव साँपक बीचक द्वन्द काकर हुइठा वाकर न्यूनीकरण कसिक गर्ना ऊ यी दुई बीचक सह अस्तित्व कसिक कायम गर्ना कना विषयमा फे बातचित गर्ने बाटी ओ याकरसँग सर्पदंशक रोकथाम कलाक रोटरी जनचेतनामूलक अभियान सहित और बातचित फे गर्ने बाटी आई कार्यक्रमको सुरुवात गरी हाम्रो विज्ञ व्यक्तित्व हुकनक पूरा परिचय मसे
5: मेरो नाम चाहिँ सबन पाठक हो म वन तथा भूसंरक्षण विभागमा चाहिँ वन अधिकृतको रूपमा काम गर्छु मैले काम गरेको चाहिँ 30 वर्षभन्दा नि माथि भइसक्यो
6: मेरो नाम शशाङ्क पौडेल हो म डब्लुएलएफ नेपालमा काम गर्छु खास गरी मैले काम गर्ने भनेको चाहिँ वन्यजन्तु सम्बन्धी अध्ययन अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्वको विषयहरूमा खास गरी काम गर्छु
7: हजुर नमस्कार मेरो नाम निर्मल रिजाल म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष अहिले म युनिभर्सिटीमा पढाउनुका साथ साथै म सोसल एक्टिभिटिजहरूमा पनि धेरै रहन्छु
4: नमस्ते अपनाहन स्वागत बा यी रेडियो कार्यक्रममा कार्यक्रमको शुरूआतमा मै शशाङ्क जिहन पुछ चाहटु WWF नेपाल साँपनको संरक्षण गर्न काममा कसीको भूमिका निर्वाह गरसे कि स्पेसली रोटरी से याकर कसीको साझेदारी गरसेक जाई अपनाहन नेपाल

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
5: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
6: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
5: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
6: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
5: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
6: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
5: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यू रोड, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 98-85-35553 र 98-12-23553। इमेल info@tulsiholidays.com।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448785535 र 98082453।

0: 2066 सालमा स्थापना भएको शान्ति विद्या निकेतनका हरेक भित्ताले सिकाउँछ र हरेक कुनाले प्रेरणा दिन्छ। यो अनुशासन, संस्कार र मूल्यमा आधारित सिकाइको सुन्दर वातावरण भएको बालमैत्री विद्यालय हो। स्कुलमा अङ्ग्रेजी बोल्ने छुट्टै स्थान छ, जहाँ आत्मविश्वास बढ्छ र विद्यार्थीलाई सिकाइ अझ सहज बन्छ। विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक टोली भएको, आधुनिक शिक्षण विधि, डिजिटल कक्षा व्यवस्थापन, अनुशासित तथा सुरक्षित वातावरण भएको, अतिरिक्त क्रियाकलापमा जोड दिने बालमैत्री वातावरण, नृत्य कक्षा भएको, योगा, कराते, खेलकुद लगायतका गतिविधि सञ्चालन भइरहेको, नयाँ शैक्षिक सत्र 2083 लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुला भइसकेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: शान्ति विद्या निकेतन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 98657 55035।

0: भविष्यको लागि कस्तो स्कुल लोज्ने होला? ओहो, बजारमा यति धेरै स्कुल छन्,
1: किन चिन्ता गर्नुहुन्छ? नेपालगञ्जमै 26 वर्षदेखि गुणस्तरीय शिक्षाको पर्याय भनेको वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल छ त।
0: ए हो र?
1: हो त, त्यहाँ त जेनदार विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था छ। अहिले त नर्सरीदेखि कक्षा 9 सम्म भर्ना पनि खुलिरहेको छ नि।
0: मुख्य विशेषताहरू, विगत 26 वर्षदेखि यस क्षेत्रमा निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको,
1: उत्कृष्ट शैक्षिक वातावरण भएको,
0: छात्रवृत्तिको व्यवस्था भएको,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने, समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने,
1: गुणस्तरीय शिक्षा र उज्यालो भविष्यका लागि आजै सम्पर्क गर्नुहोस्
0: वेस्ट जोन इङ्ग्लिस मिडियम हाई स्कुल, नेपालगञ्ज उपमहानगरपालिका 13, बाँके बगिया।
1: सम्पर्क फोन नम्बर 081-536-012।
0: आगामी शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो।
1: अनुभवी तथा दक्ष शिक्षक मार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आइरहेको होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। नेपालगञ्जमा विगत 23 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ। फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
1: होप इन्टरनेसनल एकाडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि सम्पर्क 081-551-462, 98-584-462 र 98-580-2645।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: यो बच्चा कति रोको रोई गरेको होला बेला बेलामा खाना खुवाई राखेकै छु त्यही पनि मोटाउने होइन खाली रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
6: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई कुकु हुनुहुन्छ घरमा
5: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोको रोई गर्छ
6: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ धन्यवाद केयर नेपाल आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वाह अब त मलाई धेरै ढुक्क लाग्यो

0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9915006782।
3: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
4: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
3: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
4: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
3: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
4: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
3: किन रोज्ने ब्राइटल्यान्ड?
4: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
3: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता शिप विकास,
4: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
3: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
4: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
3: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607-530-602।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, यूरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो युथ भिजन इङ्ग्लिस मिडियम स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो। हाम्रा विशेषताहरू: स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, गुरुकुल सम्बन्धीको समेत अध्ययन हुने, सबै कक्षामा विषयगत शिक्षक भएको र अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, व्यावहारिक र गुणस्तरीय शिक्षाको एउटा अभ्यास युथ भिजन इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 4 प्रगति टोल बाँके,
3: प्रधान अध्यापक भूपाल गिरी, सम्पर्क नम्बर 9580 29735।

0: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
1: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
0: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
1: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
0: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
1: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
0: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98582973।
2: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
2: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
2: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकाडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98585041।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Koyle Ponyo. Extreme energy drink.
1: नेपालगंज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगंजको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी नेपालगंज बाह्र मुक्तिपुर बाँकी। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98582318।

0: नेपालगञ्जको फुलटेक्रामा रहेको सिद्धार्थ विद्या सदन। यहाँ विद्यार्थीहरू पढ्छन् मात्र होइन, सोच्छन्, बनाउँछन् अनि देखाउँछन् पनि। यहाँको कक्षा कोठा भनेको केवल किताबभित्र सीमित छैन, अब तपाईँका बाल बालिकाको उज्जवल भविष्यको सुरुवात पनि यहीँबाट गर्नुहोस्। नयाँ शैक्षिक सत्र 2083 लागि भर्ना खुल्ला भइसकेको छ। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षकको टोली भएको, आधुनिक शिक्षण विधि र विज्ञान प्रयोगशाला भएको, अनुशासित तथा सुरक्षित वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, डिजिटल कक्षा व्यवस्थापन लगायतका सेवा भएको। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सिद्धार्थ विद्या सदन, जहाँ शिक्षा मात्र होइन भविष्य पनि बनाइन्छ।
1: सिद्धार्थ विद्या सदन, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 9858 29849।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोग